0: ठूलो चुनौती देखिएको छ। बाढ़ीले खरबौंको क्षति भएको हुँदा सरकारले यो विपद व्यवस्थापन र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन गरी स्रोत जुटाउन सक्ने पूर्व अर्थमन्त्री वर्षमान पुनको भनाई छ। उहाँले मुलुकमा आइपरेको प्राकृतिक विपदको सामना गर्न र दीर्घकालीन पुननिर्माणका लागि स्रोत जुटाउन सरकारले तत्काल अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गर्नुपर्ने बताउनु भएको हो। यता पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुननिर्माणमा जानुपर्ने बताउनु भएको छ।
1: अब त्यो केस स्टाब्लिस गर्नलाई साइन्टिफिक खालको इभिडेन्सहरूलाई प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुन सक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र सेवक सुरक्षाकर्मीहरूकै त्याग निष्ठा र अदम्य साहसका कारण नै अहिलेको संकटको बेला लाखौं मानिसले सुरक्षित महसुस गर्न पाएको बताउनु भएको छ। सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै उहाँले कार्यक्षेत्रमा खटिने तपाईहरू प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने पनि छ भनेर उहाँले भन्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एउटा सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले संकट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञलाई पनि विशेष धन्यवाद दिनुभएको छ। अहिलेको विपदमा सुरक्षाकर्मीहरूले कयौं उदाहरणीय काम गर्नुभएको उल्लेख गर्दै उहाँले नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी र अरू संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म 13,391 मानिसलाई उद्धार गरिएको पनि जानकारी दिनुभएको छ। राज्यका तीनवटै सुरक्षा निकायका 20,000 भन्दा बढ़ी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय छन्। भारत चीन र दक्षिण कोरियाका विशेष उद्धार टोली पनि बाढ़ी प्रभावित क्षेत्रमा छन्। नुवाकोटको देवीघाट बजारको तादी नदीमा बेलीब्रिज जडान गरिँदैछ। हिम बाढ़ी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी शुरू गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप र औषधि पनि पठाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वीरेन्द्र सैनिक अस्पताल छाउनी गई जलविद्युत आयोजनाका घाइते कर्मचारी र उनीहरूका परिवारसँग पनि भेट गरी स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच पनि भोटेकोशी हिमबाड़ीको विपदमा सहकार्य बढ़ाउने बारेमा पनि समझदारी बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी हिमबाड़ी पीड़ित बाढ़ी पछि विपदमा खटिएका सुरक्षाकर्मीहरूको सेवा सुविधा र तलब सुविधामा कुनै पनि कन्जुस्याई नगरिने पनि आश्वासन उहाँले दिनुभएको छ। यसैबीच हाल मनसुनी वायुको प्रभाव छ देशभर। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। देशभर साधारणतया बादल लागेको छ। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने तथा हिउँ पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ीको विपदपछि बाल बालिका र किशोरी हिंसाको चिन्ता,
3: बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् कि त।
2: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने, भोटेकोशी बाढ़ीमा 150 राष्ट्र सेवक अझै सम्पर्कविहीन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान

0: अन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दुधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
0: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर.com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी बारीमा हराए 150 राष्ट्र सेवक 82 सेना प्रहरी पनि सम्पर्कविहीन शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। भोटेकोशी बारीमा सुरक्षाकर्मी निजामती कर्मचारी जनप्रतिनिधि र शिक्षक सहित करिब 150 राष्ट्र सेवक सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका 45 नेपाल प्रहरीका 25 र सशस्त्रका 12 जना हराइरहेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरेर कर्मचारीतर्फ हराइरहेकाहरूको विवरण तयार गरेको हो। बाढ़ी प्रभावित क्षेत्रमा झाडापखला देखियो, हैजा फैलिने जोखिम शीर्षकमा खबर प्रकाशित छ। होल्डिङ सेन्टरमा झाडापखला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजा विरूद्धको 21,000 खोप र 1,000 भन्दा बढ़ी प्याकेट जीवनजल पठाएको छ। रसुवाका जंगल र नदी किनारमा सेना सशस्त्रको गस्ती शीर्षकको पनि खबर छ भने जलविद्युत आयोजनाका सुरूङहरूमा उद्धार अपरेशन आइतबार त्रिशुली ए मा 2 र रसुवा भोटेकोशीमा 1 सप भेटिए शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कांग्रेसमा संस्थापन लचक देउबा समूह अडानमै शीर्षकको खबर पनि प्रकाशित छ। वडा अधिवेशन सार्ने र पुस्तम सदस्यता नवीकरण गरेकाले महाधिवेशनमा भाग लिन पाउने निर्णय गर्दै संस्थापन र महाधिवेशन रोक्नुपर्ने देउबा पक्षको माग रहेको छ। तर यता नेपाली कांग्रेसले पनि आफ्नो 15 महाधिवेशनको तयारी र मुलुकको समसामयिक विषयमा महत्वपूर्ण अरू निर्णय सार्वजनिक गरेको छ। हिजो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गरेका तर अध्यावधिक हुन बाँकी रहेका सदस्यहरूलाई पनि आगामी महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा जोखिमयुक्त स्थानको बसोबास सार्न कानून बनाउँदै सरकार शीर्षकको खबर पनि प्रकाशित छ। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक भएको छ।
7: नागरिक दैनिकमा अन्तिम संस्कारमा पनि सकस एउटै कोठामा दुई परिवार शीर्षकमा खबर छापिएको छ भने अर्को खबर ग्यासको अझै अभाव रातभरि लाममा शीर्षकमा छापिएको छ। बाढ़ी पहिरोपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइन लाग्नुपर्ने बाध्यतामा छन्। उद्धारमा दैनिक 20 वटासम्म हेलिकप्टर शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छापिएको छ। 10 गतेदेखि परिचालित नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले 21 गतेसम्म 13,000 भन्दा बढ़ीको उद्धार गरिसकेका छन्। पुनर्निर्माणमा 9 खर्ब शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि नागरिक दैनिकमा छ। कान्तिपुर दैनिकमा शेयर बजारमा बाढ़ीको धक्का कहिलेसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये 1 दर्जन आयोजना मात्रै प्रभावित भए पनि शेयर बजारमा जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहमा नै असर देखिएको छ। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा जयसिंह महरा र आरती पौडेलले लेख्नु भएको छ। बाढ़ी पीड़ित विरूद्ध जथाभावी कमेन्ट गर्ने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान थालिसकेको छ। बाढ़ीमा बेपत्ताको विवरण जुटाइरहेका निरज शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने अर्को खबर भित्री पन्नामा प्रभावित विदुरका 15 खानेपानी स्रोतमा भेटिए हानिकारक जीवाणु शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। शेखरलाई महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व मान्न गगन तयार शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर रहेको छ। अर्को खबर भोटेकोशी बाढ़ीका कारण जन्मै सुनसान बने पर्यटकीय गन्तव्य शीर्षकमा छापिएको छ भने नुवाकोट रसुवा जोड्ने सड़क अहिलेसम्म सञ्चालनमा आउला शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। ढुंगे बजारबाट 7 किलोमिटर सड़क खुलेको छ। बेत्रावतीसम्म पुर्याउने र बेली ब्रिज हालेर रसुवा जोड्ने तयारी सरोकारवाला निकायले गरेका छन्। बाढ़ीले बगायो 1,806 हेक्टर कृषियोग्य जमीन शीर्षकमा प्रकृति दहालले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाटोमै रोकियो रसुवाको अर्थतन्त्र शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। चीनसँग बाँकी नेपाललाई जोड्ने रसुवाको भदौ 10 को बाढ़ी सँगै उत्पादन, व्यापार, पर्यटन, वित्तीय सेवा र लगानी जोड्ने सबै पूर्वाधार गुमाएको खबरमा उल्लेख गरिएको छ। विकल्पमा सुरुङ र त्रिशुली पारी सड़क, तत्काल यातायात सुचारूका लागि काम तीव्र शीर्षकमा खबर छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अगाडि सारेको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ। सुरुङभित्र जीवनको खोजी शीर्षकमा यो खबर ईश्वर चन्द्र झाले लेख्नु भएको हो। भित्रीपन्नामा तरल अक्सिजन आयातले उद्योग मारमा शीर्षकमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको छ। राहत सामग्री नै म्याद गुज्रेका, असल विवरण अभ्यास पालना गर्न निर्देशन शीर्षकमा खबर छापिएको छ। 3 दिनमा 87,000 ग्यास सिलिण्डर भित्रिएको बारेमा पनि खबरमा उल्लेख छ। आरोहणको मुखमा मनासलुको पर्यटन प्रभावित बारेमा मिनराज भण्डारीले लेख्नु भएको खबर छ। उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका 4 नामरुङ स्थित बुढी गण्डकी र थोराङ खोलामा गएको बाढ़ीका कारण मनासलुको पर्यटन प्रभावित भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा हिजो बिहान गएको बाढ़ीले 2 पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनासलुको पर्यटन प्रभावित भएको हो।
8: साझा खबरमा अब विदेशका खबर। इरानले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे टर्की र साउदीसँग छलफल गरेको छ। टर्कीका विदेश मन्त्रीले समकक्षीसँग छलफल गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तिनै विदेश मन्त्रीहरूले पश्चिम एसिया क्षेत्रमा स्थिरता प्रवर्धन गर्न र संयुक्त राज्य अमेरिकाको आक्रमण कार्यलाई रोक्नका लागि हर्मुज जलमार्गमा उत्पन्न असुरक्षालाई सम्बोधन गर्न भइरहेका कूटनीतिक प्रयास बारेमा छलफल भएको बताइएको हो। यता इरानले हर्मुज प्रवेश गर्न खोजिरहेको अमेरिकी पानी जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढ़िरहेका बेलामा इरानले यस्तो दावी गरेको हो। इरानका अनुसार अमेरिकी जहाज हर्मुज प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो। तर इरानको उक्त दावीलाई भने अमेरिकाले तत्काल पुष्टि गरेको छैन र गाजापट्टीबाट पालिस्तानीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूको व्यक्त गरेका योजनाहरूबारे त्यस क्षेत्रका विभिन्न 8 इस्लामिक र अरब मुलुकहरूले निन्दा गरेका छन्। उनीहरूले यो योजनाहरूले अमेरिकाको समर्थन प्राप्त शान्ति प्रक्रियालाई जोखिममा पार्ने समेत बताएका छन्। इजरायली रक्षा मन्त्रीले इजरायलले गाजाबाट पालिस्तानीलाई हटाउने योजना बनाएको जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।

0: प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगाडि नै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि गुलशन झाले अभिजित 44 तथा रोहित पौडेलले अभिजित 24 रन बनाउनुभयो। त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनालले 39 रन बनाउनुभयो। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाउनुभयो। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले भने टूरको अन्तिम खेलमा पनि हार बिहोर्नु परेको छ। हिजो भएको न्यूजील्याण्ड एसँगको एक दिवसीय खेलमा नेपाल 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्डले एक बल बाँकी छँदा 8 विकेटको क्षतिमा पूरा गर्यो। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जीत हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको दोस्रो खेलमा कर्णालीले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै जीत यात्रा कायम राखेको हो। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले काठमाण्डु रेड्सलाई सोझो सेटमा हराउँदै पहिलो जीत हात पारेको छ। लीगमा आज मधेस वारियर्स र अन्नपूर्ण स्पाइकर किङ्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ।
1: विपदमा बालबालिकाको सुरक्षाका लागि अभिभावक र सरकारवालाको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: साझा खबरमा अब विपदमा बाल बालिका र किशोरीको सुरक्षाको कुरा। रसुवाको भोटीकोशी बाढ़ीपछि कैयौं बाल बालिकाले अभिभावक गुमाएका छन् भने कति घाइते अवस्थामा पनि छन्। विपदपछि बाल बालिका तथा किशोरीको सुरक्षा र सरकारवालाको भूमिकाका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गरेका छौं।
7: संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको त अन्तिम विकल्प हेर्नुहोस्।
8: त्योभन्दा अगाडि चाहिँ के हुन सक्छ?
7: त्योभन्दा त धेरै कुरा हुन्छ। पहिलो कुरा, सिंगल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त संस्कार त एकदम कलेक्टिभ छ नि त, मामा घरमा हेर्न सक्छन्, मामा माइजूहरूले हेर्न सक्छन्, सुरक्षित। तर सरकारले फेसिलिटेट गर्नु पर्यो। सरकारको स्थानीय सरकार, प्रत्येक स्थानीय सरकारमा अहिले महिला बालबालिका हेर्ने अफिसर छ,
8: बाल कल्याण अधिकारीहरू
7: छन्, उहाँहरू मोबिलाइज हुनु पर्यो। प्रत्येक बच्चाहरूको सिचुएसन, प्रत्येक बच्चाहरूको अवस्था अध्ययन गरेको हुनु पर्यो, रेकर्डमा हुनु पर्यो। प्रत्येक बच्चाको एउटा योजना हुनुपर्छ कि, कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कूलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नै हुन सक्छन्।
8: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
7: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ। इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो, तर हामीले स्कूलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे डिजास्टरमा सबैको, प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ। त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया, कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्। उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन् नि। हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छ नि। अब जस्तो उदाहरणलाई नुवाकोटमा 10-12 पालिका छ, 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा

0: ग्रस्त छ र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बालबालिकासँग सरोकार राख्ने संस्था जसको उदाहरण धेरै छन् बालबालिकासँग बालबालिकाको लागि काम गर्ने बालबालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठूल्ठूला संस्थाहरू छन् उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ मैले ग्राउन्डमै देखाएको
1: छु दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा
0: बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ त्यहीँ गएर त्यसपछि परिवारलाई सजग गराउनुपर्छ अहिले स्थानीय अहिले राम्रो कुरा दिने सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भए हुनाले मान्छेलाई अलिकति डर अलिक त्रास्त हुन्छ एक दुईवटा घटना त आइ पनि सक्यो यहाँले थापाइसक्नु भयो होला होइन बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि अब बच्चाहरूलाई कहाँ जाने कहाँ नजाने कसरी सुरक्षित बस्ने बच्चा एक दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस् बाहिर नछोड्नुहोस् अर्को कुरा बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन् ल भइहाल्यो काठमाडौँ पठाइहालौँ कहाँ पठाइहालौँ भन्छन् बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को रिस्क अर्को चाहिँ जोखिममा पर्छन् फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् कि त
1: बिचबिखन
0: यो भेगमा थिएन होला अर्को भेगमा थियो होला तर झेल्दैछौँ हामी त्यो समस्याहरू त्यही कारण बालबच्चाहरू अरू फेरि अरू कनेक्सनमा अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखे नपर्न सक्ने
1: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक भोटेको सेवारी प्रभावित क्षेत्रमा बालिका तथा किशोरी हिंसाको जोखिममा नेपाल चीन सीमामा 10 अर्ब भन्दा बढ़ीको क्षति चाडपर्व लक्षित सामान बगेपछि व्यवसाय चिन्तित
2: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने भोटोकोशी बाढ़ी प्रभावितका लागि नेकपाको 24 बुधे प्रस्ताव पारित प्रधानमन्त्रीद्वारा सुरक्षाकर्मीको तलब भत्ताको व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता
1: बाढ़ीपछिको पुननिर्माणमा पर्याप्त ध्यान दिन विज्ञहरूको सुझाव जोखिममा युक्त बस्ती सार्न अधीन समिति गठन कोरोला नाकालाई चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप
2: हर्मुज जलमार्गको सुरक्षाका विषयमा इरानद्वारा टर्की र साउदीसँग छलफल जलमार्ग प्रवेश गर्न खोज्ने अमेरिकी पानी जहाजमाथि आक्रमण
1: र नेपाल एससीसी प्रिमियर कपको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोली अन्तिम खेलमा पनि पराजित एनभीएलमा आज 2 खेल हुने
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमान लिखित कौली .com बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा नेकपा भित्रको विवाद र असन्तुष्टि जहाँ शीर्ष नेताहरूको बीचमा राम्रोसँग संवाद नभएका बारेमा विभिन्न टीका टिप्पणी भइरहेका छन् भने संगठन संरचनाले पनि गति लिन सकेको छैन यहाँ एउटा दुईजना व्यक्तिहरू छन् दुईटा सोफामा बसिराखेका छन् र शीर्ष नेताहरूको संख्या सीमित हुँदै गर्दा सक्रियता क्रियाशीलता अझ घट्दै गरेका बारेमा पनि विभिन्न टीका टिप्पणी भइरहँदा दुईजना नेता जस्ता देखिने व्यक्ति सोफामा बसेर संवाद गरिराखेका छन् एउटा अलि लामो कपाल पालेका व्यक्तिको नजिकै रहेका अर्को व्यक्तितर्फ फर्केर ती व्यक्तिले केही भन्दैछन् माथि यस्तो लेखिएको छ नाम बदलेर नेकपा एकल काटे पार्टी बनाउने हो कि त किनभने अब त हजुरसँग म मात्रै रहे
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षाको आजको अंकमा हामीसँग संवादका लागि आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकाल हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: भोटेकुसीमा भदौ 10 गते गएको बाढ़ी पछि 12 दिन बित्दै लाग्दाखेरि उद्धारको काम पनि त्यतिकै भइराखेको छ र राहत वितरणका विभिन्न अभ्यासहरू पनि त्यहाँ चलिराखेका छन्। आधार नेपालको कार्यक्षेत्र रहेकै जिल्ला पर्यो नुवाकोट र रसुवा आसपासमा पनि यहाँहरूले त्यो राहत वितरणको लागि पनि समन्वय गरिराख्नु भएको छ। के पुग्यो, अझै के पुर्याउँदै हुनुहुन्छ यहाँहरूको तर्फबाट, त्यहाँबाट अगाडि बढौं।
1: राहत धेरै नै गएको छ, राहत राम्रोसँग आएको छ, तर फर्स्ट केही दिन चाहिँ अब अलिकति अलमल जस्तो, 3-4 दिन त अलमल जस्तै भयो। राहतको विषयमा अलमल हुनुको कारणहरू छ, हामीले जुन वान डोरको कुरा गरेका छौँ होइन, त्यसमा अलिकति छलफल गर्नुलाई अहिले राहत गएको छ। अब हाम्रो हिसाबले भन्नु चाहिँ हामीले इमिडिएटली दोस्रो, म हुम्लामा थिएँ बाढी जाँदा, मैले 9 बजी बिहान यो आयो भन्ने थाहा भएपछि मेरो बहिनीले भनेपछि, मेरो अब मेरो घर पनि त्यतै हो, त्रिशुलीको तिरमै छ मेरो बहिनीको घर, अनि म 2 बजी काठमाडौँ आइपुगिहालेँ फ्लाइटमा। अनि त्यसपछि हामी इमिडिएटली रेस्पोन्समा गयौँ र पहिलो रेस्पोन्स त्यही दिन बेलुकाबाट सुरु गरेर हामीले 1000 परिवारलाई फुड बास्केट भनौँ, खानाको झोला बनाएर काठमाडौँ सिडीवाला जिम्मा लगायौँ। काठमाडौँ सिडीले इमिडिएटली, त्यो सबैभन्दा बढी निडको काम रहेछ, उहाँले इमिडिएटली भोलिपल्ट बिहानै सबै 1000 नै MI-16 रसुवा गयो। अनि त्यसपछि हामी अरू यतापट्टि साइडमा राहतको काममा लाग्यौँ र अनि खोला वारी विदुर बटार साइडमा चाहिँ प्रशस्त खानेकुराहरू भएको र मान्छेहरू पनि आफै जागरूक भएर गाउँलेहरूले स्कूलहरूलाई हेल्प पोस्टलाई पनि यो होल्डिङ सेन्टरको रूपमा मान्छेहरूलाई राखेको, आफन्तहरूले घर घरमा मान्छे राखेको, मेरो आफ्नै बहिनी घरमा 16 जना मान्छेले सबैले आफैले स्वत स्फूर्त भोलिन्टियरी रूपमा राखेको र नुवाकोट जिल्ला आफै पनि अन्नको भण्डार भएको हुनाले उहाँहरूलाई के अरे खानाको खासै त्यो भनौँ न क्राइसिस चाहिँ लेभल चाहिँ थिएन, तर खोला पारी चाहिँ मान्छेहरू, त्रिशुली पारी चाहिँ एकदम मान्छे कम मान्छेहरू गएको हुनाले त्यसको पर्सिपल्ट चाहिँ हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ, औषधिको अवस्था के छ सबै सोध्यौँ स्थानीयलाई र जाँदाखेरि खानाको अवस्था ठिक थियो, हामीले खाना लगेनौँ। अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको, स्पेसल्ली बच्चाहरूलाई हाइजिनको, साबुनको, सेनिटाइजरको लगायतका कुराहरूको अथवा टुथपेस्टको, मास्कको, त्यस्तो कुराको खाँचो थियो, त्यो लिएर हामी चाहिँ लगभग हामी यो गाडी बाटोमा फँसेको कारणले गर्दा 17 घण्टा गाडीमै बसेर 17 घण्टाको यात्रा आउने जाने गरेर 17 घण्टा त हामी मोटरमा भयौँ, काम हामीले जम्मा 3.5 घण्टा गर्यो।
0: त्यहाँ अझै आधार नेपालको तर्फबाट केही लिएर जानुपर्ने, पुर्याउनुपर्ने अझै बाँकी छ कि, अथवा कस्तो खालको दीर्घकालीन योजनाहरू बनाएर राहत वितरणमा सहभागिता जनाउन खोज्दैछ आधार नेपालले?
1: हामी 3 कुरा गर्दैछौँ, म 3 कुरा भन्छु। एउटा चाहिँ हामी अब राहतमा भन्दा पनि धेरै कुराहरू हाम्रो सुरक्षा निकायका हाम्रा सुरक्षाकर्मीहरूलाई केही गियर्सहरू खाँदैछ, गम्बुट्सहरू थिएन, अब हामीले कोअर्डिनेसन गरेर किनेरै भनौँ, हामीले गोल्ड स्टारबाट किनेर एकदम उहाँहरूले पनि एकदम के भन्छन् फ्याक्ट्री कस्टमा दिनुभयो, त्यो लिएर हामी उसमा गयौँ। जे चाहिन्छ त्यो गर्ने हो अहिले चाहिँ, स्थानीय निकायसँग कोअर्डिनेसन गरेर, सिडिओसँग, आर्मीसँग, पुलिससँग के एक्ज्याक्टली के चाहिएको छ त्यो कोअर्डिनेसन गर्ने। मैले चाहिँ हाम्रो भाषा भन्दा ग्याप्स र ल्याप्स भन्छु कि, जहाँ ग्याप छ, जहाँ कमी छ, जहाँ कमजोरीहरू, जहाँ के हुन सकेका छैन, त्यो कुरामा हामीले स्थानीय निकायलाई हामीले यो एकदम बिर्सिनुहुन्न, स्थानीय निकायहरू एकदम सक्रिय छन्, कोअर्डिनेसन गर्छन्, पोजिटिभ छन्, केही गरौँ भन्ने स्थानीय जनप्रतिनिधिहरू एकदमै बढी चिन्तित र अनि एकदमै बढी सहयोगी पनि छन्, उहाँहरूले एकदम कोअर्डिनेसन गरिरहनु भएको छ। अहिले एउटा काम भनेको र त्यहाँ के ग्याप छ के ल्याप छ सबै ठाउँ, पब्लिकको लागि, सेक्युरिटी पर्सनलाई रेस्क्यु गर्नको लागि भनौँ, उद्धार कार्यको लागि, हाम्रा सुरक्षा निकायलाई के कुराको खाँचो, के कुराले गर्दा गाह्रो भइरहेछ, कम्बुट थिएन अस्तिसम्म होइन, हामी 2 संस्था मिलेर 2016 जोर जुत्ता लिएर गएपछि अहिले ढुक्क 100% पुगेछ,
0: गम्बुट सुरक्षा निकायको लागि,
1: गम्बुट, मास्क, हातमा लाउने पन्जा, युटिलिटी, यस्तो कुराहरू सुरक्षा निकायलाई डोरी, तपाईँको त्यो स्ट्याटिक रोप भन्छन् होइन पुलिसहरूले प्रयोग गर्ने डोरीहरू कति महत्वपूर्ण छ
0: उद्धारको क्रममा प्रयोग गर्नु
1: त्यस्ता कुराहरू लिएर गयौँ हामी
0: जस्तो अब त्यहाँ तपाईँले आउने जाने अथवा संयन्त्र मार्फत सूचनाहरू लिने दिने गर्दै गर्दाखेरि झण्डै दुई हप्ता बित्ने लाग्दाखेरि त्यहाँको अवस्था त्यो सही तरिकाले राहत वितरण प्रक्रिया त्यसको व्यवस्थापनमा राम्रै देखिएको छ अथवा केही अझ हामीले सुधार्न सक्यौं भने अझ राम्रो हुनेवाला छ
1: होइन अहिले त स्टेबल छ अहिले चाहिँ अब त्यो ठाउँ विभिन्न स्थानीय जनप्रतिनिधिहरूको कारणले स्थानीय सरकारको कारणले सुरक्षा निकायको कारणले धेरै कुरा स्टेबल छ स्टेबल कुरालाई हामीले एप्रिसिएट गर्नुपर्छ तर चार दिन जति चाहिँ हामीहरूले यो एकद्वारको कुराले कन्फ्युजन भयो है मलाई के लाग्छ मेरो आफ्नो विचार चाहिँ के हो भने एकद्वार नीति चाहिँ सामान्य समयमा हो कि वर्षको अरू सबै समय एकद्वार गरौँ तर इमर्जेन्सीमा एकद्वार नगरौँ इमर्जेन्सीमा उयो कोशीमा 56 ढोका छ एकद्वार बाढी आउँदा एकद्वार गरियो भने त्यो डिजास्टर हुन्छ मैले उदाहरण खालि एनालोजी मात्र है हो त्यसै गरी एकद्वार इमर्जेन्सीमा होइन एकद्वार सामान्य समयमा एकद्वार गरौँ इमर्जेन्सीको समयमा कोअर्डिनेसन गरौँ मोबिलाइज गरौँ सहकार्य गरौँ सबैलाई स्वागत गरौँ है यदि मैले म्यानेज गर्ने हो भने मैले सबैलाई आउन यो सबै नाकाहरूमा हामी गृह मन्त्रालयको अथवा स्थानीय सरकारको कसैको पनि हुनसक्छ टिम सुरक्षाकर्मीसहित बस्ने आउने सबै सहयोगहरूलाई त्यहीँ रिसिभ गर्ने त्यहाँ रेकर्ड गर्ने एकजना सुरक्षाकर्मीसहित तपाईँ यो ठाउँमा जानुहोस् यो ठाउँमा बढी खाँचो छ भनेर प्रत्येक कोअर्डिनेसन सेन्टर बाटो बाटोमा राखेर त्यो एकदम राम्रो कोअर्डिनेसन एकदम राम्रो फेसिलिटेसन हामी सबै ट्रक्सहरूलाई सबै राहत सामग्रीहरूलाई पहिलो चरणको राहत सामग्रीहरूलाई सुरक्षाकर्मी प्रत्येक गाडीमा एउटा सुरक्षाकर्मी राखेर प्रत्येक आवश्यक ठाउँमा पठाउन र प्रत्येक कुराको रेकर्ड गएको रेकर्ड बाँडेको रेकर्ड र फर्किँदाखेरि थ्याङ्क यू लेटर सुधै दिन सकिन्थ्यो हामीले धन्यवाद सहित दिएर पठाउन सकिन्थ्यो
0: त्यसो भए स्थानीय प्रशासन अथवा सरकारले नै जुन एकद्वार नीति भनेर लिएको छ त्यो गलत छ
1: होइन म चाहिँ यो इमर्जेन्सीको समयमा क्याटेस्ट्रोफी विपदको समयमा चाहिँ एकद्वार नीति अरू बेलामा तयारी हुँदा एकद्वार गर्नुहोस् तयारी हुनु पर्यो नि प्रिपेयरनेस भन्छ नि हामीले तयारी गर्दाखेरि एकद्वारको नीति चाहियो कि वर्षको अरू सबै 355 दिन एकद्वार गर्नुहोस् तर त्यो 10 दिनलाई फेरि मैले जथाभावी गर्नुहोस् भन्दिनँ सुशासन एकदम महत्वपूर्ण छ सरकारलाई रिपोर्ट दिने एकदम महत्वपूर्ण छ यो दुरुपयोग नहुनको लागि धेरै महत्वपूर्ण छ होइन यो बेलामा धेरै दुरुपयोग हुन्छ धेरै कुराहरू चलखेल हुन्छ मान्छेहरू अनेक एकछिन यो त्यो सोसल वर्क भन्छ नि एउटा यो डिजास्टर टुरिज्म पनि हुन्छ त्यो बेलामा मान्छे जाने फोटो खिच्ने एकछिन हेलिकप्टर चढौँ भन्ने मान्छे पनि हुन्छन् है यो डिजास्टरलाई सबैले एकदम डिजास्टरको रूपमा लिन्छन् भन्ने पनि छैन कतिले एकदम भावनावश काम गर्न एकदम इमोसनल भएर काम गरिरहेको नै हुन्छन् यो सबैलाई कोअर्डिनेसन होइन समन्वय सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छ र सबैभन्दा ठूलो कुरो भनेको विपद नपर्दाखेरिको तयारी महत्वपूर्ण हुन्छ विपदमा विपद नहुँदाखेरि हामीले तयारी गर्नु पर्यो जुन तयारी छ सरकारको सबै निकायमा हाम्रो सशस्त्र प्रहरी बल नेपाली सेना होइन नेपाल प्रहरी सरकार गृह मन्त्रालयमा प्रिपेयरनेस छ तर त्यो प्रिपेयरनेस एकद्वार हुनु पर्यो कि तयारी हामी संघ संस्था निकाय अन्तर्राष्ट्रिय निकाय सबैसँग काम गरेर वर्षभरि एकद्वार गरौँ तर इमर्जेन्सी हुँदा चाहिँ सबैलाई मोबिलाइज गरेर सहकार्य गरेर हामीले ग्रुपमा काम गर्नुपर्छ र अर्को कुरा जस्तो अन्तर्राष्ट्रिय मान्छेहरू आउँछन् नि हामी वसुधैव कुटुम्बकम भन्ने हाम्रो त यो ऊ हो नि हाम्रो वैदिक के अरे हाम्रो चाहिँ सनातनदेखि चलिआएको कुरा हो नि वसुधैव कुटुम्बकम हामी गुजरातमा भूकम्प जाँदा हामी जानुपर्छ हामी गएको पनि छौँ पाकिस्तानमा पर्दा पनि जानुपर्छ क्याम्बोडियामा हुँदा पनि जानुपर्छ हामी जानु पनि पर्छ हामीले उहाँहरूलाई आउनु पनि दिनुपर्छ विश्व एउटा परिवार हो यो
0: अहिले पछिल्लो समयमा जुन नेपाल प्रतिको सहानुभूति राख्ने देशहरूको संख्या र उनीहरूले पठाइराखेको राहतलाई हेर्दा त्यो पनि त्यसले पनि त्यसैको संकेत गर्छ भन्नुपर्छ होला
1: हो त तर हामीले केही समय हामी यसमा अल्म लियौं म यसमा कसैको केही नियत अथवा केहीमा जानेवाला छैन म सबै पोजिटिभ मात्र कुरा गर्छु यो बेलामा यो दुःखको बेला हो पोजिटिभ कुरा गर्नुपर्छ र के कुरो के हो भने हामी चाहिँ हामीले अरूलाई पनि सहयोग दिनुपर्छ हामी सम्पन्न देश भयो भने हामी सम्पन्न देशलाई पनि सहयोग गर्नुपर्छ हामी सम्पन्न नभए पनि सम्पन्न देशहरूलाई हामीले सहयोग गर्नु सक्छ हाम्रो सेनाले सहयोग गर्न सक्छ हाम्रो सेना एकदमै सक्षम छ हाम्रो सशस्त्र प्रहरी बल एकदम सक्षम छ हामीले धनी देशहरूलाई पनि सहयोग गर्छ, चाइनालाई भारतलाई पनि हाम्रो सहयोग गर्न सक्ने क्षमता हाम्रो सुरक्षा निगाले राख्छ, हामीले गएर सहयोग उहाँहरूलाई पनि सहयोग दिनुपर्छ, उहाँहरूसँग सहयोग लिनलाई पनि हामीले हामीले अलिकति हिचकिचाउनु हुँदैन।
0: अहिलेको भटेको बाढीको अहिलेको अभ्यासले चाहिँ त्यो हामीलाई सिकायो भन्नु पर्यो,
1: हामी भूकम्पमै सिकिसकेका थियौँ कि, तर हाम्रो चाहिँ सिकेको कुराहरूलाई हाम्रो मेमोरी चाहिँ हाम्रो मेमोरी इन्स्टिट्युसनल मेमोरी नलेज मेमोरी कम भयो कि, भूकम्पमा प्रशस्त सिकायो भने तपाईँको पर अरू अन्तै परेन नि। हामीले गोङ्गुबुको बस पार्कमा कतिपय विदेशी होइन निकायहरू विदेशी एक्सपर्टहरूले आएर ड्रिल गरेर मान्छेहरू निकाले हुने त हामीले सके होइन नि त, त्यो हामीलाई गाह्रो थियो नि, त्यत्रो म्यासिभ ऊ भएको थियो, ठुलो हामीलाई इम्प्याक्ट परेको थियो, यति धेरै जनधनको र सम्पत्तिको नाश भएको थियो, व्यवस्थापन गर्नु कति गाह्रो भएको थियो त्यो बेला।
0: त्यो अहिलेको हाम्रो भोटेकुसी बाढीबाट प्रभावितहरूमा पनि सुरुमा सरकारले विदेशी सहयोग लिने कि नलिने भन्ने बारेमा केही केही अन्यल त्यहाँ पनि देखियो, जसरी अघि तपाईँले एकद्वार नीतिको विषयलाई उठाउनु भयो, भनेपछि एकद्वार नीतिलाई हामीले कडाईका साथ लागू गर्दाखेरि तपाईँले अघि जुन चार दिनको अलमलको कुरा सुनाउनु भयो नि, के सजिलो हुन्थ्यो यदि हामीले एकद्वार नीति नभएर अघि जुन नाकाको कुरा गर्नु, नाकामा कति आयो त्यसको हिसाब किताब राखेर पठाइदिए भइहाल्यो नि तपाईँले भन्नुभयो नि, के चाहिँ सजिलो हुन्थ्यो यदि त्यहाँ हामीले अलिकति सावधानी अप्नाएको भए।
1: मैले हजुरलाई मैले जहिले पनि यो विपदको कुरा गर्दाखेरि तयारीको पूर्व तयारीको कुरा गर्छु, प्रिपेयरनेसको कुरा गर्छु, त्यो किन महत्वपूर्ण छ भने त्यो एकद्वार चाहिँ त्यो फेर हुनुपर्छ कि, हामी सबैको तयारी हामी सबैको होइन, हामी हाम्रो सबै निकायहरू सरकारले एक सिटी बजाउँदाखेरि जम्मा भएर काम गर्ने हुनुपर्छ। मैले अघि उदाहरण चाहिँ दिएको त एउटा उदाहरण हो, हाम्रो प्रत्येक नाकाहरूमा त्यो क्षतिग्रस्त नाकाहरूमा जाने ठाउँमा हामी सुरक्षा फौजसहित गृह मन्त्रालयका होइन एक्सपर्टहरूसहित अथवा को हुन सक्छ पछि स्थानीय सरकारका मान्छेहरूसहित त्यहाँ बसेर एउटा युनिट परिचालन गरेर प्रत्येक गाडीमा सुरक्षाकर्मी राखेर हामी सहयोग गर्न सक्थ्यौँ, अनि जाँदाखेरि कहाँ वितरण भयो भने हामीलाई थाहा हुन्थ्यो, ट्रान्सपेरेन्सी पनि हुन्थ्यो, फर्केर आउँदा रिपोर्ट कति वितरण गर्नु रिपोर्ट पनि लिनुहोस्, धन्यवादसहित पठाउनुहोस्, प्रत्येक गाडीमा के सामान छ पहिले छोतपुत गर्नु, चेक गर्नुहोस् अथवा स्क्यान गर्नुहोस् के गर्नुपर्छ, होइन हरियो स्टिकर लाउनुहोस् ल जानुहोस् भन्नु, एकजना सुरक्षाकर्मीसहित सबैभन्दा आवश्यक ठाउँमा तपाईँ यता जानुहोस्, तपाईँ यता नजानुहोस्, तपाईँको गाडीमा फोर व्हिल छैन रहेछ तपाईँ जानु सक्नुहुन्न, हामीले सबै कुरो त्यहीँबाट भनेर पठाउन सकिहाल्थ्यौँ।
0: तर फेरि स्थानीय प्रशासन अथवा सरकारले के भन्छ भने एकद्वार नीति लियो भने दोहोरिने र छुट्ने कम त्यस्तो हुन सक्छ, त्यसकारणले यो लियो भनेर पनि भनिराखे हामी सुन्छौँ नि।
1: यसरी गर्दाखेरि एकद्वार पनि भयो, सबैलाई स्वागत पनि भयो नि, त्यही भएर मैले प्रिपेयरनेस हामीले अनुभवबाट भूकम्पको अनुभवबाट सिक्ने होइन र भूकम्पमा भएको गल्तीहरू नदोहोऱ्याउने, र म फेरि पनि भन्छु एकद्वार नीति भनेको इमर्जेन्सीको बेलामा त सबै मिलेर काम गर्ने, सबै मिलेर रेस्पोन्स गर्ने हो, कोअर्डिनेसनमा काम गर्ने हो, र त्यो कसरी गर्न सकिन्छ भन्ने कुरा, एकद्वार नीति त तयारीमा गर्ने हो, वर्षभरि गर्ने हो, 355 दिन चाहिँ एकद्वार नीति गर्ने हो, 10 दिन चाहिँ सबै मिलेर काम गर्ने हो कि,
0: जुन बेला विपद आइलाग्छ
1: हो सबै मिलेर, जस्तो एउटा परिवारमा टिमवर्क भन्ने हुन्छ नि, त्यसरी घर देशमा भएको सबै संस्थाले टिमवर्कको हिसाबले काम गर्ने हो, र सरकारलाई केन्द्रमा राखेर सरकारको निकाय कुन छ त्यसलाई केन्द्रमा राखेर हामी सबैले जिम्मेवार भएर त्यसलाई रिपोर्टिङ गर्ने, ट्रान्सपेरेन्सी गर्ने होइन, यो एकदमै बढी सुशासनको जरुरी छ, अनि त्यसपछि एकदम क्षमता नभएका मान्छेहरू एकदम भावनात्मक रूपमा म जानुपर्छ भनेर गएर हुन्छन्, उनीहरूले जाँदाखेरि कतिपयले त राम्रो गराउन, कतिपयले झन बढी ड्यामेज गरेर आउलान् होइन, बच्चाहरू म अस्ति जाँदाखेरि बच्चाहरू लाइन बस्ने बानी परिसकेछ, कोही मान्छे गाडी लिएर आएन, बच्चा टक्टर टक्टर लाइन बस्ने, अब केही त आए बाँडिहाल्छ भन्ने हिसाबले, अनि जस्तो हामी जाँदा हामी त बाँड्दैनौँ, हामी त म चाहिँ केमा विश्वास गर्नु, कसैको यो एकजनाको हातमाथि एउटा नेपालीको हातमाथि एउटा नेपालीको हात तल बाँधेर राखेर बाँड्नु त मलाई कस्तो लाग्छ, मलाई त एकदम दर्दनाक भएको छ, त्यो हेर्न मन लाग्दैन मलाई,
0: भनेको आधार नेपालले आफैले लगेर त्यहाँ गाडीमा रगेर वितरण गरेन, त्यो सम्बन्धित नेकालाई बुझायो,
1: कहिले पनि भूकम्प पनि गरेनौ, अहिले पनि गरेनौ, कहिले पनि भूकम्पमा सबभन्दा पहिला घ्याङफेदीमा जस्तो बोकेर 34 ट्रक पुग्दा पनि कहिले वितरण यो हात तल माथिमा हामी विश्वासै गर्दैन, अनि गाउँको सबै मान्छे सबै गाउँको सबै पक्षलाई एक ठाउँमा राख्ने, ल हजुरहरू यति छ हामीसँग सामान, यसको कस्ट यति हो, यति पैसा परेको छ, यहाँ किनेको बिल यो हो है, तपाईँहरूले केही प्रश्न छ भने अरू गर्नुहोस्, अब यहाँ हाम्रा प्रहरी दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, स्थानीय प्रतिनिधिहरू हुनुहुन्छ होइन, जिल्ला प्रशासनका हाम्रा साथीहरू हुनुहुन्छ, सबै मिलेर यसलाई मिलाएर झगडा नगरिकन शान्तसँग आरामले बाँड्नुहोस् भन्ने हो नि।
0: तर अहिले हामी कतिपयलाई कस्तो देख्छौँ भने सानो त्यो संख्या अथवा परिमाणमा जे जति लिएर गए पनि सबै आफैले दिन पाए हुन्थ्यो भन्ने हामी देखिरहेका हुन्छौँ। यो भनेको सरकारवाला निकाय जो तोकिएको छ, जसलाई जिम्मा दिइएको छ, त्यसप्रतिको अविश्वास हो कि आफ्नो अलि बढी लोकप्रियता अथवा आफ्नै सहभागिता खोजेको भन्नु मिल्छ?
1: अलि भिजिबिलिटी खोज्छ मान्छेहरूले, अलि भिजिबिलिटी मैले गरेँ, हामीले गऱ्यौँ भन्छौँ। हामी आफ्नो इगो, त्यसले तपाईँको आफ्नो अहम, आफ्नो इगो बुस्ट गरिरहेको हुन्छ। र हामी धेरै भिजिबिलिटी यस्तो यस्तो दुःखको बेलामा भिजिबिलिटी खोज्ने, हाम्रो त अझ संस्कार त दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् भन्ने संस्कार सुनेको है। अनि त्यस कारणले यो मलाई चाहिँ मलाई सिम्पल के लाग्छ भने धेरै लाउड हिसाबले यो गर्ने समय होइन, कसैलाई हामीसँग भएको स्रोत साधन हामी सबैको हो, त्यस कारणले मैले यो तलमाथि गर्न जरुरी छैन, अथवा या कसैको हात तल कसैको हात माथि, मैले दिएँ होइन, म कसैले लियो मैले गरेँ कसैले पायो भनेर यो गर्ने कहिले कुनै पनि समयमा जरुरी छैन। नर्मल समयमा जरुरी छैन, झन् डिजास्टरमा त सम्मान गरौँ न, जनताको डिग्निटीलाई सम्मान गरौँ, उहाँहरूलाई उहाँहरू आफै खेतीपाती गरे नेपाली परिवार कस्ता हुनु भने आफै खेती गर्छन्, आफै फलाउँछन्, साग फलाउँछन्, ऊ फलाउँछन्, स्वाभिमानी परिवारहरूलाई दुःखको बेलामा झन् स्वाभिमानी हुन दिउँ न हामीले।
0: अनि अहिले यो जुन राहत वितरण कार्य अगाडि बढ़िरहेका छ र कतिपय व्यक्तिहरूलाई होल्डिङ सेन्टर भनेर राखियो र त्यहाँ विद्यालयमा लामो समय नबस्न भनेर पनि भनिएको भनेर हामीले त्यहाँ सुन्यौं स्थलगत रूपमा पुग्दाखेरि, अबको निश्चित चरण विपदपछि पनि विभिन्न चरणहरूमध्ये अब कस्तो खालको अभ्यास हामीले त्यहाँ गर्यौं भने यो बाढ़ी प्रभावितहरूलाई अघि यहाँले भने जस्तै एउटा स्वाभिमानको कुरा पनि आउला र सम्मान अथवा न्याय र सहयोगको पनि त्यो महसुस हुन सक्छ उनीहरूमा।
1: अब यसलाई दुई चरणमा हेरौँ। एउटा हाम्रो अब तीन महिनापछि यी सबै राहतको ब्यानर टाँसेका गाडी होइन, अनि त्यसपछि एकदम ज्याकेट लगाएर जाने हाम्रा यो सहयोगी मनहरू तीन महिनापछि हुन्छन् कि हुँदैन फिल्डमा एकचोटि हजुरहरू मिडिया हो अनि एकचोटि हेर्नु होला। मेरो अनुभव चाहिँ के छ भने तीन महिनापछि लगभग यो राहतका गाडीहरू, राहतका सामानहरू, अनि ज्याकेट लगाएका मान्छेहरू होइन, यो सबै हुँदैनन्। त्यो अवस्थालाई तयारी गर्नु पर्यो नि, तयारी भने त्यहाँनिर नै हुनु पर्यो। त्यो भने के हो भने त्यो बेलामा त्यहाँ बस्ने महिला बालबालिका छोरी चेली बच्चाहरूको सुरक्षा र उनीहरूको कम्फर्ट, अनि त्यहाँ भएका वृद्धहरूलाई औषधिका कुराहरू, उनीहरूको बसाइको कुरा, खानाको कुरा, टोटल बाँच्ने कुराहरू कसरी त्यो हुन सक्छ तीन महिनापछि? तीन महिनापछि यो भिड यो गाडीको होइन हुँदैन, यो तीन महिनापछि शून्य हुन्छ त्यहाँ। अहिले मान्छेको लाइन छ बिहान भेटी नभेटी गाडी पार्किङ गर्ने ठाउँ छैन त्यो होल्डिङ सेन्टर छ। तीन महिनापछि त्यो हुँदैन, स्योर छ। अब त्यो तीन महिनापछि चाहिँ के गर्ने, त्यो महत्त्व। तीन महिनापछि हाम्रा सबै साझेदार निकायलाई मोबिलाइज गर्ने हो। तपाईँ त्यहाँ जानुहोस्, तपाईँ त्यहाँ गइदिनुहोस्, त्यहाँ तपाईँ गइदिनुहोस्, बालबालिकाको होल्डिङ सेन्टरमा बालबालिकाको एजुकेसनको, स्वास्थ्यको, खानेपानीको, सरसफाईको, टोयलेटको कस्तो के एक्सपर्टिज छ तपाईँ त्यहाँ गयो। हामीसँग रोस्टर हुनु पर्यो नि, वासमा ल भन्नु उदाहरणलाई, टोयलेटमा को एक्सपर्ट छ ल प्लिज गइदिनुहोस्। पारिपट्टि पाँचवटा होल्डिङ सेन्टर छ, वारिपट्टि सातवटा छ, अथवा कतिवटा छ होल्डिङ सेन्टर, त्यो होल्डिङ सेन्टर अलिक बढ्ने घट्ने भयो भने मैले उदाहरण दिएँ। होल्डिङ सेन्टरमा यहाँ यहाँ तपाईँहरूले यो गरिदिनुहोस् न। हामीले जुन एरियाको, जस्तो हामी बाल संरक्षण र बालबालिका शिक्षामा हामी अनुभवी छौँ, हामी 28 वर्षदेखि यो काम गरिरहेको छौँ नेपालमा। तपाईँहरू शिक्षा र बालबालिकाको संरक्षण होइन, उहाँहरूको सेफ गार्डिङ र अनि अलिकति बालबालिकाको लागि सुहाउँदो ठाउँहरू बनाइदिनुहोस् न भन्यो भने हामी अपिल सरकारले भन्नु पर्यो
0: भनेको, त्यसको लागि अब संघीय सरकारले नै तोकिदिनु पर्यो अथवा स्थानीय प्रशासन, स्थानीय जो सरकारहरूलाई तोकिएको छ उनीहरूले पनि त्यसरी चाहिँ सहयोगका लागि समन्वय गर्न आवश्यक छ।
1: मलाई त के लाग्छ भने त्यहाँको आवश्यकता के हो, त्यहाँको आवश्यकता र स्थानीय स्तरमा सहयोग गर्ने काम स्थानीय सरकारले गर्नु पर्यो। हाम्रो संविधानले त्यही कुरो भन्छ, स्थानीय सरकार त्यहाँको लिड स्थानीय सरकार हुनु पर्यो। तर केन्द्र अब राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई अथवा सरकारी निकाय गैर सरकारी निकाय, नागरिक संगठन, जे स्रोत क्षमता अनुभव छ उहाँहरूलाई त्यो क्षेत्रमा गइदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट जस्तो
0: संघीय सरकार अथवा
1: सरकारबाट समाज कल्याणबाट डाटा लिन सक्नुहुन्छ अथवा बालबालिका महिला हाम्रो समाज कल्याण मन्त्रालयबाट डाटा लिन सक्नुहुन्छ त्यहाँ लिएर एउटा त तपाईँको क्षेत्र कुन हो तपाईँको क्षेत्र कुन हो यो गइदिनुहोस् भन्ने नामले उहाँहरूलाई परिचालन गर्ने गइदिनुहोस् भन्ने काम गर्न सक्छन् तर फेसिलिटेसन गर्ने रिसिभ गर्ने परिचालन गर्ने काम त स्थानीय सरकारले गर्नुपर्छ हाम्रो संविधानले पनि त्यसै भन्छ
0: तर अहिले जुन खालको समन्वय र सहकार्य अथवा जसरी भइराखेको छ नि त्यसमा हामीले अझै यो काम गर्दै गर्दाखेरि सच्याउनु पर्ने ठाउँहरू केही छन् कि छैनन् अथवा राम्रै भइरहेको छ अहिले
1: ए होइन अब मैले यो दुई तीन महिना यस्तो केही सर्टेन फेज चाहिँ मेरो चाहिँ एकदम स्पष्ट धारणा छ के छ भने हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा उहाँहरूलाई हामीले अहिले यो अन्तर्राष्ट्रिय के भन्छन् बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन् एकदमै सुरक्षित तरिकाले उहाँहरूलाई हामीले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ पैसा दिन सक्छौँ त्यो सामान आफ्नो चोइसको खान्छन् नि हामी लगाए चामलै खानु सबैलाई चामल खानु हुँदैन नि डायबिटिज छ हामीलाई दाल खानु हुँदैन सबैलाई कतिलाई युरिक एसिड छ तपाईँ पैसा दिनुहोस् न मलाई विश्वास गर्न सकिन्छ भने एकजना जो बाढी पीडित छन् अथवा भूकम्प पीडित छन् दैवी प्रकोप पीडित मान्छे

0: time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
2: आदरणीय श्रोताहरू, प्रभु येशू ख्रीष्टको अमूल्य नाममा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी हाम्रो भजन संग्रह अध्ययन श्रृंखलाको अन्तिम अध्ययन भजन संग्रह 150 आइपुगेका छौं। यो भजन सम्पूर्ण भजन संग्रहको अन्तिम निष्कर्ष जस्तै हो, जहाँ सबै सृष्टिलाई परमेश्वरको स्तुति गर्न आह्वान गरिएको कुरालाई आजको अध्ययनको यात्रामा हामी स्पष्ट रूपमा देख्नेछौ।
1: धन्यवाद दाई हजुरले दिनुभएको सम्पूर्ण यो विवरणको निम्ति। दाई, तपाईँले यी सबै कुराहरूको निम्ति अनि दाई हामीले यो अध्ययनको यात्रामा भजन संग्रहको पुस्तकको अध्ययनबाट चाहिँ परमेश्वरमा भरोसा, सुरक्षा र उहाँको आराधनाको सम्पूर्ण विवरणलाई चाहिँ अध्ययन गरेका छौं। यो निकै नै आशिषमय चाहिँ रहेको थियो यो सम्पूर्ण अध्ययन। र आज अन्तिम अध्ययनको हाम्रो यो प्रवेशमा चाहिँ के कुराहरू अथवा कुन चाहिँ विषयमा चाहिँ रहेर चाहिँ यो अध्ययनलाई चाहिँ हामी टुङ्ग्याउनेछौँ?
2: भाइ, यो भजन संग्रह 150 हामीलाई परमेश्वरको पवित्र स्थानमा उहाँको स्तुति गर्न बोलाउँछ। विशेष गरी यो हालेलुया भजन हो। यसले उहाँको शक्तिशाली कार्यहरूका लागि, उहाँको महानता र महिमाका लागि सम्पूर्ण सृष्टिलाई प्रशंसा गर्न आह्वान गरिएको छ। सम्पूर्ण भजन संग्रहको यात्रा अन्तत स्तुति र आराधनामा आएर टुङ्गिएको कुरालाई हामी यो अध्ययनको यात्रामा थाहा पाउनेछौ।
1: भनेपछि दाई, निकै नै आशिषमय अध्ययन चाहिँ रहनेछ जस्तो मलाई लाग्दैछ। अनि दाई, यो सम्पूर्ण भजन संग्रह 150 त विभिन्न वाद्यवाजनहरूको उल्लेख पनि छ, तुरही, बीणा, तबला, झ्याली, जसले चाहिँ देखाउँछ कि सबै प्रकारको संगीत र क्षमताले चाहिँ परमेश्वरको आराधना गर्नुपर्छ, होइन दाई?
2: यसले सिकाउँछ कि आराधना केवल शब्दमा मात्र होइन, सम्पूर्ण हृदय, सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिले परमेश्वरको महिमा गर्नुपर्छ। अन्तत भजनले भन्छ, सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्।
1: त्यसो भए त दाई, यो भजन त सम्पूर्ण सृष्टिको अन्तिम उद्देश्य नै परमेश्वरको आराधना हो भन्ने सन्देश दिँदैछ नि, होइन र?
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ हाम्रो जीवनको अन्तिम लक्ष्य र उद्देश्य परमेश्वरको महिमा गर्नु हो। जहाँ जीवन छ त्यहाँ स्तुति हुनुपर्छ। यी कुराहरूलाई ध्यानमा राख्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 150 अध्यायबाट देख्न गइरहेका छौं। अनि तपाईलाई यो पनि अवगत गराउन चाहन्छु कि भजन संग्रहको वचन अध्ययन आज आखिरी हो, यो अन्तिम पुस्तक हो। त आउनुहोस् भजन संग्रह 150 अध्याय पद 1-6 पद हेर्दै अगाडि बढौं। यो भजन संग्रह परमेश्वरको प्रशंसाको भजन हो। यहाँ यस प्रकार लेखिएको छ, 150 अध्याय

गरिदिन्छ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ। परमेश्वरले पृथ्वी बनाउनु भयो जसमाथि हामी बस्छौं रहन्छौ, साथ यावत थोकको उहाँले बनाउनु भएको छ। हामीले आनन्द उठाउने प्रकाशको किरण ताप उहाँले सृष्टि गर्नु भएको हो। हामीले श्वास फेर्ने हावा उहाँले बनाउनु भएको हो। उहाँले हरेक कुरा बनाउनु भएको हो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आज कुनै त्यहाँ त्यस्तो कुरा छैन जुन उहाँले बनाउनु भएको छैन। विज्ञानले विभिन्न तकनिक सरसमान मेसिनको खाली विकास मात्र गरेको छ। यदि त्यहाँ कुनै आधारभूत भौतिक तत्वहरू वस्तुहरू नभए त्यहाँ अरू चीजहरू कसरी बन्न सक्छ? आज विज्ञानले कम्प्युटर, रकेट, अन्तरिक्ष यान बनायो, तर त्यहाँ फलाम, स्टील, तामा, सुन, चाँदी वा अन्य कुनै चाहिने वस्तु नभए कसरी बनाउन सक्थ्यो? मित्र, उहाँ यावत थोकको सृष्टिकर्ता हुनुहुन्छ। उहाँ हाम्रा आराधनाको योग्य प्रभु हुनुहुन्छ, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँ हाम्रा आराधनाको यस कारणले पनि योग्य हुनुहुन्छ कि उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ। अनि शास्त्रले भन्छ कि परमेश्वर डाही परमेश्वर हुनुहुन्छ, ईर्ष्यालु परमेश्वर हुनुहुन्छ। उहाँले आफू स्वयंको लागि हामीलाई बनाउनु भयो, उहाँले आफू स्वयंको लागि हामीलाई उद्धार गर्नुभयो। मानव स्तरमा ख्रीष्टसँग विश्वासीको सम्बन्धको उदाहरणद्वारा स्पष्ट गर्न विवाहको प्रयोग गरिएको छ। पति यदि उसले पत्नीलाई प्रेम गर्छ भने उसले आफ्नो पत्नीलाई अरू पुरूषसँग बाँड्दैन, उनी आफ्नो पत्नीप्रति डाही हुन्छ। तिनको प्रेम खालि उसको निम्ति मात्र हो, यानी पत्नीको प्रेम खालि पतिलाई मात्र हो। त्यसरी नै विश्वासीहरूलाई शास्त्रमा ख्रीष्टको दुलही भनिएको छ, जो खालि उहाँको निम्ति बनाइएको हो। उहाँले आफ्नै निम्ति हामीलाई सृष्टि गर्नुभएको हो, हामीलाई उद्धार गर्नुभएको हो। मित्र, केवल उहाँ मात्र हाम्रो स्तुति प्रशंसाको प्राप्त गर्न, हाम्रो प्रेमको प्राप्त गर्न योग्य हुनुहुन्छ। तपाईँलाई यादै होला, पत्मसको टापुमा दर्शनमा युहन्ना घोप्टो परेर स्वर्गदूतलाई आराधना गर्न लोटेका थिए, जसले उसको सामने सम्पूर्ण दर्शनहरू ल्याउने काममा सहायता गरेका थिए। तर स्वर्गदूतले उसलाई हपारेर भने, तैले मलाई होइन तर परमेश्वरलाई आराधना गर। अरू त के उहाँ चाहनुहुन्न कि उहाँका स्वर्गदूतहरूलाई आराधना गरिएको? उहाँ चाहनुहुन्न कि मरियमलाई आराधना गरिएको? तर उहाँ कसैलाई आराधना गरिएको चाहनुहुन्न, तर उहाँ स्वयंलाई मात्र आराधना गरिएको उहाँ चाहनुहुन्छ। उहाँ मात्र आराधनाको योग्य हुनुहुन्छ। र शास्त्रले भन्छ त्यो दिन आइरहेको छ, हरेक श्वास हुनेहरूले उहाँलाई आराधना गर्नेछ, स्तुति प्रशंसा गर्नेछ। उहाँले हरेक कुरालाई बनाउनु भयो ताकि यसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्। अमित्र, कसले आराधना गर्नुपर्छ भन्दा परमेश्वर आराधनाको कर्ता पात्र हुनुहुन्छ। तर यो प्रश्नले पछ्याउँछ, कसले आराधना गर्न सक्छ? भजनकारले भने भजन संग्रह 150:6 सास हुने जति सबैले परम प्रभुको प्रशंसा गर, परम प्रभुको प्रशंसा गर। उहाँले सारा मानव जातिलाई भनिरहनु भएको छ, परम प्रभुको प्रशंसा गर। परमेश्वरले निश्चय नै मानिसलाई आफू स्वयंसँग संगतिको उद्देश्यको लागि सृष्टि गर्नु भएको थियो, ताकि मानिसले उसलाई स्तुति प्रशंसा गर्न सकुन्, आराधना गर्न सकुन्। मानिसको अस्तित्वको निम्ति अर्को कुनै कारण छैन, अर्को कुनै उद्देश्य छैन। मानिसको अन्तिम खास उद्देश्य हो, मानिसको अन्तिम उद्देश्य के हो भने परमेश्वरको महिमा गर्नु र उहाँको सदाको निम्ति आनन्द उठाउनु। परमेश्वरले ब्रह्माण्डलाई सृष्टि गर्नुभयो ताकि यसले उहाँलाई महिमा गर्न सकोस्। यो तपाईँ र

0: निम्ति अस्तित्वमा ल्याइएको थिएन। धेरै वर्ष पहिले, कति लामो समय पहिले हो त्यो हामी जान्दैनौ, तर धेरै वर्ष पहिले अय्युबले भने, अय्युब 38:7 त्यस दिनको मेरमेरे उज्यालोमा ताराहरूले एकसाथ गाए र स्वर्गीय जनहरू रमहाटले कराए। तिनीहरूले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहेका थिए। भजनकारले भन्यो भजन संग्रह 96:5, किनकि मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन्, तर परम प्रभुले त स्वर्गीय सृष्टि गर्नुभयो। उहाँले स्वर्गीय रूप बनाउनुभयो ताकि भविष्यको अनन्त काल युगभरि उहाँको स्तुति प्रशंसा गाउने संगीतको साधन हुन सकोस्। यद्यपि मानिसलाई त्यो उच्च उद्देश्यको लागि सृष्टि गरिए पनि ऊ तालमेलबाट, लय सुरबाट दूर रह्यो, ऊ परमेश्वरको संगतिबाट अलग हटियो। आज तपाईँ र म सृष्टि गरिएको विश्वमा रहेका छौं, जुनले वास्तवमा परमेश्वरको स्तुति प्रशंसाको गाइरहेको छ, तर मानिस तालमेलबाट, लयबाट बाहिर छ, अलग छ। परमेश्वरको महान उद्देश्य मानिसलाई स्वर्गको तालमेलमा पुनः फर्काइ ल्याउनु हो। मित्र, आज उद्धार पाएकाहरू नै स्तुति प्रशंसामा आफ्ना आवाजहरूलाई माथि उठाउनु पर्छ। खालि उद्धार पाएकाहरू मात्र तालमेलमा, लयमा छन्। भजनकार गाउँछन् भजन संग्रह 107:1-2, परम प्रभुमा धन्यवाद चढाऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदाको निम्ति रहिरहन्छ। परम प्रभुले छुटकारा गराउनु भएकाहरूले, यानी उद्धार गर्नुभएकाहरूले यसै भनन्, जसलाई उहाँको विरोधीका हातबाट मोल तिरेर छुटाउनु भएको छ। अनि प्रिय मित्र, यदि छुटकारा पाएकाहरूले, उद्धार पाएकाहरूले त्यसो भन्दैनन् भने कसले पनि त्यो भने छैन। ओ, स्वर्गीयसँग तालमेलमा, लयमा हुने कुरा कति असल हो। आज पाप यो विश्वमा घुसेको छ र मानिसलाई परमेश्वरको कुर्सीबाट बाहिर लिएको छ, तर मानिसहरू पुनः फर्केर आउन सक्छ येशु ख्रिस्टद्वारा, अनि धेरैजना उहाँ कहाँ फर्किआएका छन् पनि। प्रभु येशुले मानिसलाई उसको उद्धारकर्ता र सृष्टिकर्तासँग सही सम्बन्धमा ल्याउनु भएको छ, ताकि मानिसले उहाँको निम्ति स्तुति प्रशंसामा आफ्नो आवाज उठाउन सकोस्। त्यसपछि हामी देख्छौ किन आराधना गर्नु। अहिले यो प्रश्नको उत्तर दिऊ। धेरै कम मानिसहरू मात्र वास्तवमा परमेश्वरलाई आराधना गर्छन्। आज धेरै कम मानिसहरू चर्चमा आराधना गर्न जान्छन्। धेरै मानिसहरू चर्चमा जान्छन्, कुनै केटा वा केटीलाई हेर्न जान्छन्। कोही कोही चाहिँ कसले कस्तो लुगा लगाएको छ, कस्तो डिजाइनको, कस्तो स्टाइलको इत्यादि हेर्न जान्छन्। मित्र, आराधना वास्तवमा ईश्वरीय नशा हो, मताई हो। यदि तपाईँ यसको विश्वास गर्नुहुन्न भने यसको उत्तम नमूना उदाहरण प्रेतहरूको कामको पुस्तकमा छ। पेन्टिकोस्टको दिनमा सिमोन पत्रुस खडा भएर सन्देश प्रचार गर्यो। हामी त्यो सन्देशको बारेमा धेरै कुरा गर्दछौ, तर वास्तवमा त्यो ती मानिसहरूलाई स्पष्टीकरण व्याख्या थियो कि यी आत्माले भरेका मानिसहरू मध्यले मातिएका थिएनन्। मदिरापान स्पष्टीकरण थिएन। आज कतिलाई यो कुराको थाहा छ कि हामी आज परमेश्वरसँगको सम्बन्धमा मातिएका छौ। मित्र, तपाईँ र म रहेको दिनमा तपाईँ र ममा आत्मिक आध्यात्मिक उत्तेजना हुनुपर्छ। आज हाम्रो जीवन, हाम्रो हृदय प्रभुको निम्ति आगो हुनुपर्छ। खालि हाम्रो आराधना औपचारिक औठे बोक्रे मात्र हुनु हुँदैन, हाम्रो आराधना हृदयभित्रबाटको हुनुपर्छ। यस्तो आराधनाले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। आज तपाईँ कति समय उहाँको आराधना स्तुति प्रशंसामा समय बिताउनुहुन्छ? के तपाईँलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मनपर्छ? के तपाईँलाई अल्छी लाग्छ? मित्र, यदि तपाईलाई उहाँको आराधना स्तुति प्रशंसा गर्न मन लाग्दैन वा अल्छी लाग्छ भने स्वर्गीय तपाईको निम्ति त्यो उचित स्थान होइन। कारण त्यो स्थान उहाँको स्तुति प्रशंसाको आराधनाको स्थान हो। त्यहाँ 24 घण्टा उहाँको आराधना स्तुति प्रशंसा हुनेछ। अब तपाईलाई उहाँको आराधना स्तुति प्रशंसा गर्नु नै मन पर्दैन भने त्यो स्वर्गमा गइराख्ने नै के काम? मित्र, उहाँको आराधना स्तुति प्रशंसा आराधना गर्न सिक्नुपर्छ, जुन हाम्रो जीवनमा अति नै आवश्यक कुरा हो। जसको जीवन आराधना स्तुति प्रशंसाको जीवन छ, त्यो मानिस एक आनन्दित, हर्षित, खुशी विश्वासी हो अनि धेरै मनोवैज्ञानिक, मानसिक अनि पाप समस्याबाट त्यो मुक्त हुन्छ। र जब कुनै मानिस मनोवैज्ञानिक, मानसिक पाप समस्याबाट मुक्त हुन्छ, त्यो निश्चय नै मनोवैज्ञानिक रूपमा, आत्मिक रूपमा साथै शारीरिक रूपमा कमसे कम 90% ठिक हुन्छ, स्वस्थ हुन्छ। मित्र, आज धेरै क्रिश्चियनहरूको जीवन, विश्वासीहरूको जीवन किन उदास छ, किन निराश छ, किन आनन्द छैन, किन तिनीहरूको जीवन पट्टै लाग्दो भएको छ, बोरिङ भएको छ, किन तिनीहरूको जीवन ओइलिएको छ? एक कारण हो, तिनीहरूको जीवनमा उहाँको स्तुति प्रशंसाको जीवन छैन। मित्र, आत्मिक जीवनको एक शक्ति, एक सामर्थ्यको स्रोत हो उहाँको आराधना स्तुति प्रशंसा गर्ने आदत। यो आदत हामी हरेक विश्वासीको जीवनमा हुन आवश्यक छ। यसले मानिसलाई आत्मिक तन्दुरुस्ती र आत्मिक शक्तिको प्रदान गर्दछ। त्यसकारण मित्र, हामीले उहाँको आराधना गर्ने, स्तुति प्रशंसा गर्ने आदत बसाउनु पर्छ। उहाँसँग संगति गर्ने, उहाँको वचन अध्ययन गर्ने आदत बसाउनु पर्छ। यो नै एक खुशी, हर्षित, विश्वासी जीवनको रहस्य हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: आजको दिनले हामीलाई सिकायो कि जीवनको सुरुवातदेखि अन्त्यसम्म सबै कुरा परमेश्वरको आराधनामा केन्द्रित हुनुपर्छ। अनि अर्को कुरा धेरै अर्थपूर्ण लाग्यो कि सास हुने हरेक प्राणीले परमप्रभुको स्तुति गरोस् भन्ने अन्तिम आह्वान छ। यो निकै नै आशिषमय र व्यवहारिक चाहिँ रह्यो दाई।
2: हजुर भाइ, भजन संग्रह 150 हामीलाई सिकाउँछ कि परमेश्वरको स्तुति केवल मन्दिर वा विशेष समयमा मात्र होइन, सम्पूर्ण जीवन र सम्पूर्ण सृष्टिमा फैलिनुपर्छ। यसले देखाउँछ कि जीवन भएको प्रत्येक प्राणीको उद्देश्य परमेश्वरको महिमा गर्नु हो। उहाँ नै जीवनका स्रोत हुनुहुन्छ। त्यसैले हाम्रो प्रतिक्रिया पनि स्तुति प्रशंसामा हुनुपर्छ।
1: साँच्चै नै दाई, त्यसैले नै सम्पूर्ण भजन संग्रहको अन्तिम सन्देश पनि आराधनामा नै टुङ्गिन्छ। र मैले यो कुरा सिकेँ कि मेरो जीवन पनि निरन्तर आराधनाको जीवन चाहिँ हुनुपर्छ।
2: हो भाइ, दुःख, खुशी, संघर्ष, विजय सबैको बीचमा अन्तिम सत्य एउटै हो। परमेश्वर योग्य हुनुहुन्छ स्तुति पाउनको लागि। उहाँको महिमा सधैँ रहिरहन्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हाम्रो जीवन परमेश्वरको स्तुति बनिरहेको छ? के हाम्रो सास, हाम्रो समय, हाम्रो काम उहाँको महिमामा समर्पित छ?
1: हजुर, साँच्चै नै। र यदि तपाईँ आज कुनै अवस्थामा हुनुहुन्छ भने पनि सम्झनुहोस्, तपाईँको जीवनको उद्देश्य परमेश्वरको आराधना हो।
2: हजुर, र आउनुहोस्, हामी आफ्नो सम्पूर्ण जीवन परमेश्वरलाई अर्पण गरौं, उहाँको महिमा गरौं र सास फेर्ने सबैले उहाँको स्तुति गर्ने जीवन जिउ। परमेश्वरले हामीलाई सधैँ उहाँको स्तुति गर्ने हृदय दिनुभएको होस्, हाम्रो जीवनलाई आराधनामा समर्पित गरिदिनु भएको होस् र हामीलाई हरेक क्षण उहाँको महिमा गर्न योग्य बनाउनुहोस् भन्दै हामी अर्को नयाँ पुस्तकको अध्ययनमा फेरि पनि भेट्ने आशासहित विदा हुन्छौं। अन्तमा परमेश्वरले हामी हरेकलाई उहाँको साँचो आराधक बन्ने

हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9790420 9797 0420 9797।

कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707042097979797।

Mata elambu efendim içindeki. Sağ tabanı cümle sağ.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा

0: पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
0: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल सुरु गरौँ। हुन त
6: हुन्छ,
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: दोधारे हो भन्दा तिमीले बौरिएर हेर्यो, दोधारे हो भन्दा तिमीले बौरिएर हेर्यो। के नै थियो त्यो बाध्यता स्वार्थी भावले बेरे, प्रेम भावलाई के भनेर विश्वास गर्नु अब मैले। भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो, ए भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो। हेलो
1: हजुर, एक्टर एल्बिसँग बोल्नु भएको
0: हो? हजुर बोल्दैछु।
1: वाउ, म हजुरको बिग फ्यान हो नि। अनि मैले हजुरलाई फेसबुकमा रिक्वेस्ट पनि पठाएको छु, एक्सेप्ट गर्नुहोस् है।
0: ए हस् हस् हस्,
1: थ्याङ्क यू सो मच।

औला भनी औला गर्ने भेटिने दिन मिटिसके, सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके। महँगो थियो माया तिम्रो किन्न सकिएन, महँगो थियो माया तिम्रो किन्न सकिएन, को हो आफ्नो को हो पराई।

0: के छ भाइ, ठिक छौ नि?
1: तपाईँसँग फेरि भेटिन्छु भनेर मैले सोचेकै थिएन भाइ। तपाईँले दिएको यो 100 रुपियाँको महत्त्व बुझ्छ नि, मैले मेरो पुरा सम्पत्ति गुमाउनु पर्यो भाइ। सोच्दैछु डुब्दैछु चुर्लुम्बो डुबेपछि थाहा पाएँ यो 100 रुपियाँको सम्बन्ध बारे।
2: ल मन दौरो बनाऊ, नयाँ जीवनको सुरुवात गर।
1: दाई अब यसको विरुद्धमा तपाईँले आवाज उठाउनै पर्छ दाई। यो सबै चर्चिकलाको अन्त्य तपाईँकै हातमा छ, तपाईँकै हातमा छ।

0: இளம்பு பிரேக் டைம்.
1: के भयो? के को हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: You are listening to Lilongwe FM 89.6 MHz.
4: 89.6 MHz.
3: MHz.

0: check. It's 9 a.m.
1: अहिले बिहानको 9 बजेको छ।

हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। समाचार शुरू गरौं मुख्य मुख्य शीर्षकहरूबाट। भोटेकोशी विनाशकारी बाढ़ीमा मृत्यु भएकाहरूको सम्झनामा आज राष्ट्रिय शोकको दिवस मनाइँदै राष्ट्रिय झण्डा आधा झुकाइने। बाढ़ीबाट विस्थापितको पुनर्स्थापनका लागि समिति गठन, तोकियो 6 वटा जिम्मेवारी। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा रसुवामा हैजा विरूद्ध 21,000 डोज खोप पठाइयो। सम्पर्कविहीन नागरिक आफन्तलाई डीएनए नमूना दिन विपद प्राधिकरणको आग्रह। कोशी बागमती गण्डकी कर्णाली लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा हुँदै रसुवा बाढ़ी चीनतर्फ मृत्यु हुनेको संख्या 43 पुग्यो। 519 जना अझै बेपत्ता। र नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किंग्सको पहिलो जित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवाको प्रमुख जिल्ला अधिकारी सुडियो नरेन्द्र परियारलाई गृह मन्त्रालयमा तानिएको छ। विनाशकारी बाढ़ीपछि विपद व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप खेपिरहेको बेला सुडियो परिवारलाई 2 महिना नपुग्दै मन्त्रालयमा तानिएको हो। रसुवाको नयाँ सुडियोमा राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका निर्देशक कमल प्रसाद पाण्डेलाई पठाएको छ। भोटेकोशी बाढ़ीपछि जिल्लामा उत्पन्न संकट व्यवस्था स्थापन, खोज र उद्धार र राहत वितरणका बेला रसुवाको सुडियोको सरवा गरिएको हो। रसुवामा बाढ़ीले ठूलो जनधन र पूर्वधारमा क्षति पुर्याएपछि प्रशासनिक नेतृत्वबाट अपेक्षित सक्रियता र समन्वय नदेखिएको आरोप परिवारमाथि लागिएको छ। पुस्तक तथा स्टेशनरी व्यवसायहरूले भेला सम्पन्न र उक्त भेलाले अध्यक्ष बखत बहादुर अधिकारीको अध्यक्षतामा 7 सदस्यीय तदार्थ समिति गठन गरिएको छ। गठित संघ पदाधिकारीहरू महासंघ केन्द्रीय सदस्य कुमार थापाले पद तथा गोपनीयताको शपथ समेत गराएका छन्। आइतबार हिजो सिन्धुपाल्चोकको चौतारामा भएको भेलाले संघको समितिको उपाध्यक्षमा दीपक तिमल सिन्हा, सचिवमा रामशरण बस्नेत, उपाध्यक्षमा कोष अध्यक्षमा हरिकुमार श्रेष्ठ, सदस्यहरूमा गोमा कुमारी श्रेष्ठ, हरिशरण पुरी र चमिली श्रेष्ठ रहेका छन्। नवगठित समितिहरूलाई शुभकामना दिँदै केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि थापाले व्यवसायहरूको हकहितका निमित्त संघले अग्रसरता दिएको दिलाउने कुरामा आफू विश्वस्त रहेको पनि बताएका छन्। उनले 2065 सालदेखि जिल्लामा क्रियाशील रहेर आफूलाई संस्थापक अध्यक्षको जिम्मेवारी सहित 3 कार्यकाल नेतृत्व गर्ने अवसर दिँदै केन्द्रीय भूमिकामा पुर्याउन म सहयोग गर्ने सदस्यहरू आभार व्यक्त गरेका छन्। थापाले आफ्नो कार्यकालमा संघ मार्फत जनक शिक्षा केन्द्रसँग गरिएको पहल कदामी र व्यवसायिक हितमा राखिएको कामले नेपालभर गरिएको व्यवसायले लाभ लिन सकेको कुरा स्मरण गराएका छन् र कार्यक्रमका विशेष अतिथि एवं पूर्व अध्यक्ष शिव बहादुर केसीले पनि 3 कार्यकाल नेतृत्व सम्हालेको स्मरण गराउँदै विगतमा जिल्लामा छरिएर रहेका सबैलाई गोबल गोलबद्ध गर्दै पाठ्य पुस्तक वितरणमा सहज वितरण सृजना गरेको भन्दै आगामी दिनमा नवगठित समितिले रचनात्मक काम गर्नेमा विश्वास व्यक्त गरेका छन्। क्यान सिन्धुपाल्चोकका अध्यक्ष दीपक थापाले वर्तमान परिवेशमा मोबाइलको प्रयोग बालबालिकाको आँखामा समस्या बढ़दै गएको भनी चिन्ता समेत व्यक्त गरेका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। रसुवाको भोटेकोशी नदीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ। 18 भदौमा बसेको मन्त्री परिषदको बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाउने निर्णय गरिएको थियो। गृह मन्त्रालयका प्रवक्ता आनन्द प्रसाद काफ्लेको अनुसार आज देशैभर सरकारी कार्यालय र विदेश स्थित नेपाली योगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने जनाएको छ। सरकारले सार्वजनिक विदा नदिने तर मृतकको प्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यले एकबद्धता प्रकट गर्न देशैभर राष्ट्रिय शोक मनाउने निर्णय भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार भोटेकोशी बाढ़ीबाट मृत्यु भएका मध्ये 1,342 जनाको शव फेला परेको छ। करिब 4,996 अझै सम्पर्कविहीन छन् र बाढ़ी प्रभावित जिल्लाबाट हालसम्म 13,399 जनाको उद्धार गरिसकेको छ।
सरकारले भोटेको सिबारीबाट विस्थापित र जोखिममा परेका बस्ती स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न समिति गठन गरेको छ। सरकारले नापी विभाग महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति गठन गरेको हो। महानिर्देशक जोशी संयोजक समितिमा मन्त्रालयले संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, उपपूर्वाधार विकास मन्त्रालयबाट उपसचिव भूमि व्यवस्थापन तथा अभिलेख विभाग महानिर्देशक तथा नापी विभागका कार्यरत उपसचिव रहेका छन्। सदस्य भने सम्बन्धित जिल्लाका जिल्ला समन्वय समिति अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी, नायब उपरीक्षक, सम्बन्धित स्थानीय तहको प्रमुख र प्रशासकीय अधिकृत, सशस्त्र प्रहरीका प्रमुख, नायक उपरीक्षक र सम्बन्धित जिल्लाको भूमि प्रशासन कार्यालय र नापी कार्यालयहरू रहने भएका छन्। काठमाडौँ र बाढ़ी र पहिरो पछि हैजाको जोखिम बढ़ेपछि रसुवामा हैजा विरूद्ध 21,000 डोज खोप पठाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आइतबार बिहान रसुवामा पठाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको बाढ़ी प्रभावित क्षेत्रमा हैजा र अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि आवश्यक औषधि खोप र स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्। चीन नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत 10 गते आएको विनाशकारी बाढ़ीका कारण चीनतर्फ मृत्यु हुनेको संख्या 43 जना पुगेको छ। बाढ़ीका कारण 43 जनाको मृत्यु भएको र 519 जना बेपत्ता भएका उद्धार र खोजी अभियानमा संलग्न अधिकारीहरूले जनाएको छ। पहिरोसँगै आएको बाढ़ीले चीन र नेपाल बीच गरी दुवै देशमा लगभग 1,400 जनाको ज्यान लिएको छ भने 5,500 भन्दा बढ़ी बेपत्ता भएको छ। बाढ़ीका कारण हजारौं घरहरू बाढ़ीले बगाउँदा 10,000 मानिस विस्थापित भएका छन्। बाढ़ीको कारण नेपाली क्षेत्रमा रहेका विद्युत गृह, सड़क सञ्जाल, पुल पलेसा र घर र खेतीयोग्य जमीनमा समेत क्षति पुगेको र 100 अर्ब भन्दा बढ़ी पुग्ने प्रारम्भिक अनुमान समेत गरिएको छ। आज देशभर साधारणतया बादल लाग्ने भएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँमा कर्णाली प्रदेशको पहाड़ी भूभाग र हिमाली र सुदूरपश्चिम प्रदेशको

पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 सोझ सेटमा हराएको छ। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 जितेको छ। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो। त्यसै गरी काठमाडौँले पहिलो यो हार व्यहोरेको छ। काठमाडौँले पहिलो खेलमा मधेस बरियासलाई हराएको थियो। प्रतियोगितामा अर्को खेलमा कर्णालीले खप्तड फल्कन सुदूरपश्चिमलाई 3-0 सोझो सेटमा हराएको छ र आज सोमबार 4 बजे अन्नपूर्ण स्पाइकर्स किङ्स र मधेससँग खेल्नेछ। 6 वटा टोली सहभागी पहिलो किङ्सले एनभीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ भने प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षक पुनः एकपटक। भोटेकोशी विनाशकारी बाढ़ी, मृत्यु भएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने। बाढ़ीबाट विस्थापितको पुनर्स्थापनाका लागि समिति गठन, तोकियो 6 वटा जिम्मेवारी। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा रसुवामा हैजा विरूद्ध 21,000 डोज खोप पठाइयो। सम्पर्कविहीन नागरिकको आफन्तलाई डीएनए नमूना लिन विपद प्राधिकरणको आग्रह। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा हुँदै रसुवा बाढ़ी स्विनतर्फ मृत्यु हुनेको संख्या 43 पुग्यो। 519 जना बेपत्ता। र एम नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किङ्सको पहिलो जित। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: मित्र यदुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र सास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक
7: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू
7: फोटोकपी प्रिन्ट
6: कलर प्रिन्ट
7: पीवीसी आईडी कार्ड
6: सबै प्रकारका खेलकुद सामग्रीहरू
7: सबै तहको तथा विभिन्न पुस्तकहरू
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
7: ट्रफी
6: मायाको चिनो
7: मेडल
6: फ्रेम
7: जर्सी सेटहरू तथा प्रिन्ट
6: सब्लिमेसन प्रिन्ट
7: जर्सी प्रिन्ट
6: कस्टमाइज कप प्रिन्ट
7: मेटल फोटो प्रिन्ट
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ
6: सेवा स्टेसनरी एन्ड सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274
8: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक सिन्धुपाल्चोक आवर सर्भिसेस डिलक्स रूम विथ एसी

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: ओहो के त लाखौं जनालाई भिड नगरे हामी तिमीहरू केटाका थिए
1: ओए के मङमाए जा हरङमा दमङमा यार
2: ब्राउले चम्राउ पहिले लागेछौ
0: हिन्न यार हिन्न रोका थिए त्यस्तै थामे नाम साथी मन पर्छ कि
2: तिनी
0: जुवारी क्लान्दो ब्राउ

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि, ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
5: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो, बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
4: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
6: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
7: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
6: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
7: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842-4020-54।
6: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
7: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
6: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9141057105।

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: Elembu FM 89.6 MHz.
1: Songs never.
2: Na jamaya na jamaya.

एको एन्ट्री भए स्विट डान्स फ्लोर सब खाली छोडिदेऊ, नाच्नेहरू सँगै नाचौ न, नाच्नेले ताली ठोक्देऊ, आफ्नै मनको मालिक म दुनियाँको खिलो सुनु, डिजे यही म्युजिक बजा जबसम्म म चेन्ज नभन, नाचो न फिल गास भई सारा स्टेप देखाई, सबै सुख पीडालाई स्टप लगाए, अरे बच्चा हौ तिमी बच्चा ठुलो स्वरले नबोल, मिस्टर आरजेको हो भन्छौ, घर गएर टिभी खोला।

ज्यालो पार्ने प्लान बनाएको छु, डिजे भाइको टेन्सन छैन, रक्सी पिलाएको छु। हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै होइन सेटिङ मिलाएको छु। जति पिउ नसक्छौ पिउ, आजलाई माफी छ, तिमी नाच मैया नाच सारा रात बाँकी छ। आफ्ना सम्हाल नसामा चोलिने, बाँकी दुनियाँको ममा छोडिदेऊ।

0: just a minute. We will return back.
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आमा, सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: शुभ प्रभात गुरुआमा।
14: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो, अरू भन त।
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
17: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
19: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
14: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड। मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मध्यपान र धूम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मनसुन विशेष अफर, सिप सिकौं आत्मनिर्भर बनौं, आत्मनिर्भर बनौं।
7: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
6: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
8: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
9: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
9: खै के गर्ने गर्ने दिदी।
10: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: किन आँखा मिचेको मिचे गरेको
13: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
12: धेरै समय मोबाइल चलाएपछि क्या हो?
13: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
12: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
13: ए, त्यसो भए जोगिन के गर्ने त?
12: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
13: बुझेँ।
12: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
14: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: morning check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह बाह्र बजेको हिलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। भोटेकोशी बाढ़ीका मृतकको सम्मानमा राष्ट्रिय शोक, आधा झण्डा झुकाइयो। भोटेकोशी बाढ़ीमा 1356 जनाको मृत्यु, 4077 जना बेपत्ता। त्रिशुली 3B को बेपत्ताको खोजमा ढिलाइ भएको भन्दै माइती घरमा प्रदर्शन। अमेरिकाको मियामी विमानस्थलमा अमेजनको कार्गी विमान दुर्घटना हुँदा 5 जनाको मृत्यु। र नेपाल भलिबल लीग एनभीएलमा आज अन्नपूर्ण स्पाइकर्स र मधेस भिड्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। भोटेकोशी बाढ़ीबाट सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत आयोजनामा 67 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको अनुसार भोटेकोशी बाढ़ीले रसुवा र नुवाकोटको सरकारी र निजी क्षेत्रका गरी 12 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। ती आयोजनाको कुल जड़ित क्षमता 669 मेगावट हो। मन्त्रालयका प्रवक्ता शालिग्राम भण्डारीको अनुसार जलविद्युत आयोजना र सब स्टेशनमा भएको क्षतिको प्रारम्भिक विवरणको आधारमा 67 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ। विवरणमा वितरण लाइनमा भएको क्षति भने उक्त रकममा समावेश गरिएको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले भने 26.76 अर्ब मात्र क्षति भएको जनाएको छ। इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले 1 मेगावट जलविद्युत आयोजना बनाउन लाग्ने करिब 20 करोड़ले दरले क्षति हुँदा पनि 26.76 अर्ब भएको क्षति भएको डाङ्गीको अनुमान गरिएको छ भने बाढ़ी र पहिरोबाट केही आयोजनाको पूर्ण रूपमा प्रभावित भएका छन् भने केही आयोजनाको प्रमुख संरचनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ। आयोजनाको बाद इन्टेक, पावर हाउस, सुरुङ, पाइप लाइन, पहुँच मार्ग लगायतका विभिन्न संरचनामा क्षति पुगेका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। रसुवाको भटेकोशी नदीमा आएको अकल्पनीय र विनाशकारी बाढ़ीमा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा आज देशैभर राष्ट्रिय शोक मनाइँदैछ। बाढ़ीको 13 दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक मनाएको हो। भदौ 18 गते प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालय सिंह दरबारमा बसेको बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरिएको थियो। सोही अनुसार आज देशैभरका सरकारी कार्यालयहरू, विदेश स्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि नेपाल प्रहरीले खोज, उद्धार र राहत र सव्यवस्थापनको कामलाई तीव्रता दिएको छ। नेपाल प्रहरीको विपद व्यवस्थापन तथा उद्धार व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार प्रभावित क्षेत्रमा उद्धार टोली, स्वास्थ्यकर्मी, फोरेन्सिक विज्ञ र अन्य प्रहरी जनशक्ति परिचालन गरिएको छ। केन्द्रको अनुसार आज बिहान 10:45 बजेसम्म 1356 जनाको शव फेला परेको छ। तीमध्ये 530 पुरूष, 329 महिला र 497 आंशिक शव अंग रहेका छन्। हालसम्म 1348 शवको मुचुल्का गरिएको छ भने 98 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। हालसम्म 4077 जना बेपत्ता भएको पनि जनाएको छ। सरकारले भोटेकोशी बाढ़ीबाट विस्थापित र जोखिममा परेको बस्ती स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न समिति गठन गरेको छ। सरकारले नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति गठन गरेको छ। महानिर्देशक जोशीको संयोजकतामा समिति मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयबाट उपसचिव भूमि व्यवस्थापन र अभिलेख विभागका निर्देशक र नापी विभागमा कार्यरत उपसचिव रहेका छन्। 23 सदस्य बाहेक सदस्यहरूमा भने सम्बन्धित जिल्लाको जिल्ला समन्वय अधिकारी, प्रमुख जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी नायब उपरीक्षक र सम्बन्धित जिल्लाको भूमि प्रशासन कार्यालय र नापी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएको छ। समितिको विस्थापित परिवारको पुनर्स्थापनाका लागि 6 वटा काम तोकिएको छ। सो समितिले शुरूमा बाढ़ी प्रभावित र जोखिममा परेको परिवारको संख्या यकिन गरी पीड़ितहरूको अनियन्त्रित जग्गा रहे नरहेको तथ्याङ्क तयार गर्नेछ र साथै दोस्रो चरण
सम्बन्धित जिल्लाका भूमि प्रशासन र नापी कार्यालयका प्रमुख समेतको समन्वयमा स्थानीय तह र वडा मार्फत सुरक्षित विकल्प खोज्नेछ। पहिचान गरिएका जग्गा स्थलगत अध्ययन गरी सम्बन्धित विषयमा विज्ञहरूको सहयोगमा प्रारम्भिक विपद जोखिम आकलन गर्नुपर्ने र पहिचान गरिएका जग्गा पुनर्स्थापनाको लागि उपयोग गर्न आवश्यक पर्ने कानूनी प्रक्रिया पूरा गर्ने सिफारिश गरिएको छ। समितिलाई सबै विषयमा समावेश गरी स्पष्ट सुझाव एवं सिफारिशको प्रतिवेदन मन्त्रालयमा पेश गर्न पनि समितिलाई अनुरोध गरिएको छ। त्रिशुली तीन बी आयोजना स्थलमा भएको बाढ़ीपछि बेपत्ता भएकाहरूको आफन्तले उद्धार र खोजी कार्यमा ढिलाइ भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। बेपत्ताहरूको खोजी तस्विर सहितका प्ले कार्ड बोकेर उनीहरूले सरकारसँग तत्काल प्रभावकारी खोज र उद्धार कार्य अगाडि बढ़ाउन माग गरेका छन्। बाढ़ी आएको 13 दिन बितिसक्दा पनि आफ्ना आफन्तहरूको अवस्था र अवस्थाहरू उद्धार कार्य कहाँसम्म पुगेको छ भन्ने सरकारले स्पष्ट जानकारी नदिएको पनि उनीहरूको गुनासो छ। लामो समयसम्म बितिसक्दा पनि बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अगाडि बढ़न नसक्दा आफूहरू थप पीड़ित र अन्यलमा परेको बताएका छन्। हेलम्बो खबरमा अब विदेशको खबर। अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अमेजनको कार्गे विमान धवन मार्गबाट बाहिरिएर सड़कमा पुगेपछि दुर्घटनाग्रस्त हुँदा 5 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। प्युर्टो रोकोको स्थान हुआबाट आएको विमान स्थानीय समयअनुसार दिउँसो 2 बजे अवतरण गर्ने क्रममा धवन मार्गबाट बाहिरिएको थियो। त्यसपछि विमान स्थलमा वरपरका गोदाम र अन्य व्यवसायमा काम गर्ने कर्मचारीले प्रयोग गर्ने सड़कमा समेत पुगेको थियो र त्यसै गरी मियामी टेड काउन्टीका अधिकारीहरूको अनुसार दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने 3 जना गम्भीर घाइते भएका छन्। खेल खबरमा नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले पहिलो जीत हात पारेको छ। अन्तर्राष्ट्रिय खेलकुद परिषद राखेको कवर्ड हलमा त्रिपुरेश्वरमा हिजो भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराएको छ। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 जितेको छ। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको हो भने काठमाडौँको यो पहिलो हार हो। काठमाडौँले पहिलो खेलमा मधेसलाई हराएको थियो भने प्रतियोगितातर्फ अर्को खेलमा कर्णालीले खप्तड फल्कन्स सुदूरपश्चिमलाई 3-0 हराएको छ र आज सोमबार 4 बजे अन्नपूर्ण स्पाइकर्स किङ्स र मधेससँग खेल्ने तालिका पनि रहेका छन्। हामी हेलम्बो खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बो खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। भत्तेको सिबाड़ीका मृतकहरूको सम्मानमा राष्ट्रिय शोक, आधा झण्डा झुकाइयो। भत्तेको सिबाड़ीमा परि 1356 जनाको मृत्यु, 4,077 जना बेपत्ता। त्रिशुली तीनका बीका बेपत्ताहरूको खोजीमा ढिलाइ भएको भन्दै माइती घरमा प्रदर्शन। अमेरिकाको मियामी विमानस्थलमा अमेजनको कार्गे विमान दुर्घटना, 5 जनाको मृत्यु। र नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले आज मधेससँग खेल्दै मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
3: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
6: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
7: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
6: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका।

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: Elambu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elambu.

हौ नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुताई सिंह तामाङ छु भने यति बेला मेरो आवाज तपाईँको रेडियो सेट मोबाइल सेट लगायतका अन्य विभिन्न वित्तीय माध्यमसम्म यो आवाज पुर्याउनका निमित्त यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ। अनि सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले हेलम्बा एफएम 89.6 मेगाहर्जलाई। यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेछाप दोलखा सिंगुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सी अनि रेडियोको सेटबाट सुन्दै हुनुहुन्छ भने तपाईँले देश विदेशका जुनसुकै स्थानबाट सजिलो तरिकाले हेलम्बा एफएम सुन्नका लागि तपाईँहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि हेलम्बा एफएम सुन्न सक्नुहुनेछ अनि अनलाइन वेबसाइट गुगल क्रोमबाट पनि हेलम्बा एफएम सुन्न पाउनुहुनेछ तपाईँहरूले। र विशेषत कार्यक्रम टक टू हेलम्बो हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले दिउँसोको एक बजेबाट दुई बजेसम्म यो प्रोग्राम सुन्न सक्नुहुनेछ अनि यो प्रोग्राममा विशेष गरी हामी तपाईँहरूको नै रोजाइमा रहेका मिठा मिठा अनि रमाइला गीतहरू बजाउँदै रमाइलो गर्दै आइरहेका छौं। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीतहरू जस्तै नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू पनि आफ्नो रोजाइमा पार्न चाहनुहुन्छ, साथी संगीलाई सुनाउन चाहनुहुन्छ भने यो विषयमा कार्यक्रममा कल गर्दै तपाईँहरू आउनुपर्ने हुन्छ। कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 98 60 52 55 25 मा तपाईँहरू कार्यक्रममा कल गर्दै आउन सक्नुहुनेछ। यो दिउँसोको समय धेरैजना श्रोत साथीहरू यति बेला उकाली ओह्राली भन्ज्याङ चौतारी आफ्नै गाउँ आफ्नै ठाउँ आफ्नै परिवेशमा उकाली ओह्राली गर्दै बसिराख्नु भयो होला। खेती किसानीका कामतिर विज्यस्तता हुनुहुन्छ होला। मकै गोड्दै मकै चाहिँ भाँच्दै होला, धान गोड्दै होला, कोदो गोड्दै हुनुहुन्छ होला। खेतबारीको कामतिर विविध कामतिर विजी व्यस्तता हुनुहुन्छ। कतिपय साथीहरू आफ्नो व्यवसाय बिजनेस व्यवसाय गर्दै हुनुहुन्छ, कतिपय साथीहरू गोठालोमा हुनुहुन्छ, कतिपय साथीहरू मजाले घरमा आराम गर्दै हुनुहुन्छ होला, खानपिन ढिला ढिला भइकन पनि होइन, कतिपय साथीहरू मेलापातिर हुनुहुन्छ होला। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबकै घण्टाको अवधिभर भने हामीसँगै सहयात्रा गर्नुहोला, हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला। हामी यही आग्रह र यही अनुरोध गर्न चाहन्छु। तपाईँहरूको लागि हामीले नम्बर एकदमै खुल्ला गरिसकेका छौं 98 60 52 55 25 कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। सो नम्बरमा कल गर्दै आउँदै गर्नुहोला अनि फेसबुक पेजबाट पनि लाइभ भइसकेको छ। उक्त लाइभ मार्फत तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँले जुन ठाउँबाट हेलम्बा एफएम सुन्दै हेर्दै हुनुहुन्छ सो कुरालाई पनि हामीले मध्यनजर गर्न पाउनेछ र साथमा तपाईँहरूको कमेन्टहरू पनि हामी लिनेछौं। र त्योभन्दा अगाडि हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो गीत राख्नेछौ। गीतपछि तपाईँहरूको माझमा आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको बीचमा राखिसकेका छौं। कार्यक्रमको शुरूआतमा सो गीतपछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो। सुन्दै हुनुहुन्छ यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने हामी तपाईँहरूको माझमा जोड़िएको छ। आज पनि तपाईँहरूले कार्यक्रममा कल गर्नका लागि हामीले नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25 तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। सो नम्बरमा तपाईँहरूले मजाले गीत रोजाइमा पार्न सक्नुहुनेछ। यो दिउँसोको समय पनि हो, धेरैजना श्रोता साथीहरू एकदमै विविध कामतिर बिजी व्यस्तता हुनुहुन्छ होइन। सो अब आफ्नो कामतिर व्यस्तता हुनुहुन्छ, यो दिउँसोको समयमा काम गर्दै हुनुहुन्छ, प्रोग्रामहरू सुन्दै हुनुहुन्छ, काली ओह्राली भन्ज्याङ चौतारी होइन, आफ्नै गाउँ आफ्नै पाखा पदिरोमा एकदमै अब कामतिर बिजी व्यस्तता हुनुहुन्छ। यो दिउँसोको समयमा तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ। र साथमा तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ। यति बेला भने आजको लागि पहिलो मित्र हामी माझमा जोडिनु भएको छ, हामी उहाँलाई स्वागत गर्छौं। हजुर नमस्ते।
1: हेलो दाइ नमस्ते।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म इन्द्रजी दिवाना कमल भाई बोलेछ है।
0: हजुर कमल जी बोल्दै हुनुहुन्छ है?
1: हजुर दाइ।
0: हजुर कमल जी, के छ खबर तपाईँको, सुनाइदिनुहोस्।
1: सबै ठिक छ दाइ, घरमै बसिरहेको
0: छु। हजुर बसे बसाइ छ। इन्द्रावतीतिरको नयाँ नौलो खबरहरू के छ, के कामहरू चल्दैछ आज भोलि?
1: आज भोलि त्यही कोदोहरू गोड्ने, त्यस्तो छ दाइ, घाम छ एकदम।
0: हजुर छोरको घाम छ, कोदो गोड्ने कामहरू चल्दैछ है।
1: हजुर दाइ, सन्चै हुनुहुन्छ नि?
0: हजुर एकदमै सन्चै आरामै छु। तपाईँले के कस्तो हुनुहुन्छ? हजुर हजुर ल ठिकै छ। अनि आज मौसम त मजाले घाम लागिरहेको नै होला पक्कै पनि है? ल ठिकै छ। अनि यो दिउँसोको समयमा आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ?
1: त्यो अहिले भर्खर भर्खर निस्केको दाइ, त्यो मायाको कहानी भन्ने पढाइदिनु
0: भएन। हजुर लोक दोहोरीसँग है?
1: हजुर हजुर।
0: ओके ल हुन्छ, हामी गीत राख्नेछौ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: फर्स्ट अफ अल दादाहरूलाई सम्झिन चाहन्छु दाइ।
0: हजुर धन्यवाद।
1: अनि वरदान दिदीलाई पनि सम्झिन चाहन्छु, अनि लम्बो एफएम परिवारलाई, अनि मेरो घर परिवारलाई
0: भन्दै छुट्टिन्छौँ है त। ओके साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा, सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला हामीलाई फोन गर्नुभएको थियो इन्द्रावतीबाट हुनुहुन्थ्यो कमलजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो अनि रमाइलो गीत रोज्नु भएको छ। मायाको कहानी भर्खरै बजारमा उपलब्ध भएको गीत छ, र तपाईँहरू पनि आफूलाई मनपर्ने गीत आफ्नो रोजाइमा रहेका गीतहरू सुन्न चाहनुहुन्छ, साथीहरूलाई सुनाउन चाहनुहुन्छ भने आज यो दिउँसोको समयमा तपाईँहरू कार्यक्रममा कल गरेर मजाले सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ, तपाईँ सम्पूर्ण श्रोताहरूले यो बसाइमा कार्यक्रममा कल गर्न पाउनुहुनेछ। मजाले कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। अनि हेलम्बा एफएमको फेसबुक पेजबाट पनि लाइभ भइसकेको छ, त्यहाँबाट पनि तपाईँले कमेन्ट गर्नुभयो भने तपाईँहरूको कमेन्टहरू पनि हामी केही समयपछि अनेर गर्ने नै छौँ। र अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो अनि रमाइलो यो गीत हामीले राखिसकेका छौँ, पक्कै पनि यहाँहरूले सुनिसक्नु भयो होला। र यसै गरी पालो तपाईँहरूको नै हो, आफूले मनपर्ने गीत रोज्नका लागि 9860552525 यस्तै मिठा अनि रमाइलो गीत रोज्न पाउनुहुनेछ। अनि आफ्ना साथी सङ्गी इष्टमित्र सबैजनालाई गीत सुनाउन पाउनुहुनेछ। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, अब उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट मायाजी बोल्दै हुनुहुन्छ है? हजुर। अनि मायाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ नि है? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस् आज भोलि दिनहरू कस्तो हुँदैछ, के कामहरू चलिरहेको छ? खेतबारीतिरको काम, घर आइसी कामहरू चलिरहेको नै छ है? ओके ल ठिकै छ। अनि आज यो व्यवसायमा कार्यक्रममा कल लगाउन सफल हुनु भएको छ, अनि कुन गीत रोज्न चाहनुहुन्छ? ओके ल हुन्छ, हामी गीत राख्नेछौ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि?
1: तपाईँको लागि यो गीत सुनेर एकदम इन्जोय लिइदिनु होला भन्न चाहन्छु, अनि प्राविधिक मित्र अनि मभन्दा अगाडि पछाडि कल एसएमएस गर्नुहुने सम्पूर्ण साथीहरूलाई भन्दा छुट्टिन्छु।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो माया जी, हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो यता काभ्रेबाट। सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। सो धेरै धेरै धन्यवाद भन्न चाहन्छु उहाँलाई पनि, एकदमै मिठो गीत रोज्नु भएको छ। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूलाई मनपर्ने गीत रोज्नका लागि 9860552525 माध्यम हुँदै तपाईँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ कल गर्दै आउन सक्नुहुनेछ। आज हामी तपाईँहरूको रोजाइमा रहेका मिठा मिठा अनि रमाइला गीतहरू सुन्नेछौ, सुनाउनेछौ, रम्नेछौ, रमाइलो गर्नेछौ। र अहिलेको लागि भने एकदमै मिठो अनि सेलो गीत राख्ने बेला भइसकेको छ, र गीत पछि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै

0: मेगाहर्ज कार्यक्रम टक टू हेलम सुन्दै हुनुहुन्छ। यो बसाईमा हामी तपाईँहरूको रोजाइमा रहेका गीत संगीत बजाउँदै आइरहेका छौं अनि फेसबुक पेजबाट पनि मिठा मिठा अनि रमाइलो रमाइलो कमेन्टहरू हामीले प्राप्त गरिरहेको छ। धेरै टाढा टाढाका श्रोता महानुभावहरूले यति बेला यो दिउँसोको समयमा र तपाईँहरू कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 9860552525 गीत रोज्नका लागि सहभागिता जनाउन सक्नुहुनेछ, कमेन्ट गर्न सक्नुहुनेछ अनि मेसेज मार्फत तपाईँहरू जोडिन पाउनुहुनेछ। हामी तपाईँहरूको मेसेज अनि कमेन्टहरूलाई लिँदैछौँ र लिनेछौँ पनि। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो भाइ, नमस्ते। नमस्कार, गुड आफ्टरनून।
0: हजुर नमस्ते, गुड आफ्टरनून। मखमलीजी आरामै हुनुहुन्छ तपाईँ? यो यति बेलाको समयमा के गर्दै हुनुहुन्छ?
1: यति बेलाको समयमा अब एकदम गर्मी छ, के गर्नु, अब गाउँघरमा यस्तो नै मकै केलाउँदैछु भन्नुपर्छ है त।
0: हजुर, मकै केलाउँदै बसिराख्नु भएको छ है? ओके, ल ठिकै छ। अनि सुनाउनुहोस्, अब मजाले स्वर्को घाम लागिरहेको छ आज त है, मौसम पनि?
1: हजुर, आज त एकदम सरो घाम लागिरहेको छ, मकै सबै उम्रिरहेको थियो, यसको कमी होइन, केला पनि एकदम रमाइलो घुमाइँदै छ भन्नुपर्छ है।
0: हजुर हजुर, ल ठिक छ एकदमै। अब घरमा भए पछाडि त दिउँसोको चर्को घाममा भए पनि अब यति बेला त मकै भाज्ने सिजनहरू छ, ल्याउने केलाउने कामहरू भए पनि भइहाल्छ नि है।
1: हजुर हजुर,
0: ओके। ल अनि आज कार्यक्रममा जोड्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? ओके, ल हुन्छ, हामी गीत राख्नेछौँ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। हजुर यति बेला राघव जी हुनुहुन्छ,
1: राघव भाइको लागि, वर्धन बहिनीको लागि, बहिनीको लागि, अनि त्यसै गरी सुन्नु हुन्छ होला साङ्गतमा मेरो बाबाको लागि, भाइ हरि भदा रिदमको लागि, अनि त्यसै गरी सुन्नु हुन्छ होला काठमाडौँमा मैले छोरी सिरिता, बहिनी परमिला, बौद्धमा हुने बहिनी सुशीला, छोरी अभियानाको लागि, अनि त्यसै गरी काठमाडौँमा हुने रञ्जना बहिनीको लागि, अनि त्यसै गरी सुन्नु हुन्छ होला उता सर्लाइमा हुने मेरो बहिनी कोपिला, छोरी अन्जना, बिमाला, यशोदा, अनि लालबहादुर जाईको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी सुन्नु हुन्छ होला बनेपा हुने मेरो बहिनी बिरिसाको लागि, छोरी खुसीको लागि, कौशल जाईको लागि, अनि त्यसै गरी सुन्नु हुन्छ होला डाँखा वाल्टिङमा हुने बहिनी शर्मिला, तारा छ्यामाको लागि, सङ्गीता बहिनीको लागि भन्न चाहन्छु, अनि त्यसै गरी उता विचारमा हुने जीवन साथी भाइको लागि, भकुन्या हुने रजनी बहिनीको लागि, काप्रेमा हुने तीर्थना माझी, अनि फेरि बहिनीको लागि र सम्झना बहिनीको लागि, सम्झना घिसिङको लागि भन्न चाहन्छु, अनि त्यसै गरी यता बतासेको कृष्ण भाइको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला उता दक्षिण पौवामा हुने युनिसा भयो बहिनीको लागि, अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला यता मनन्तपुर हुने मेरो जुन हजुरमा लक्ष्मी बहिनी, राम लक्ष्मण छोरो, अनि त्यसै गरी जाइको लागि, अनि त्यसै गरी सुन्दै हुन्छ होला उता कोटेन हुने मेरो हजुरबुवा हजुरआमाको लागि, मामा माइजीको लागि भन्न चाहन्छु, अनि बिमला दिदी चमेल दिदीको लागि, अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला यता काप्रे पलाङचोकमा हुने मेरो मामा ज्ञान मामाको लागि, समुद्र भाइको लागि, अनि मेरो माइजूको लागि, माइजी माइजीको लागि, ठुली माइजीको लागि, अनि त्यसै गरी अनि मेरो सम्झना बहिनीको लागि, अनि त्यसै गरी मेरो मामा कान्छो मामाको लागि नै हुन चाहन्छु, अनि त्यसै गरी अब सुन्दै हुनुहुन्छ होला यता बारबिसे पलाटीमा हुने मेरो निशा भान्जीको लागि, अनि बुढेपामा हुने निशा बहिनीको लागि, सुनखानीमा हुने रिना बहिनीको लागि, अनि त्यसै गरी यता सिमपानी हुने सानो माधव दाताको लागि पनि भन्न चाहन्छु, र अनि बलिदी बासिन्दा सम्पूर्णको लागि, अनि त्यसै गरी हो अब मभन्दा अगाडि पछाडि कल गर्ने साथीहरू एक्सपिरियन्स गर्ने साथीहरू सम्पूर्णको लागि, जतिजना रेडिसनहरू हुनुहुन्छ सम्पूर्णको लागि, अनि त्यसै बलिदी बासिन्दा सम्पूर्णको लागि, र अनि जसले मलाई बलिदीको मखमली ठकुरी भनेर चिन्ने नचिन्ने घिन गर्ने माया गर्ने सम्पूर्णको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी यता सिलाउने हुने मेरो फुपाजु दिदी भिनाजु भान्जा भान्जीको लागि पनि भन्न चाहन्छु। अनि त्यसै गरी यता मेरो भदौरे हुने सीता श्यामाको लागि

0: सानो लागि त्यो अरू दिदीको लागि तिमीलाई बहिनीको लागि भन्न चाहन्छु अनि त्यसै भन्दै यति भन्दै छुट्टिन्छ।
1: ओके साथी हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएकोमा मखमलीजीलाई पनि धन्यवाद भन्न चाहन्छु, उहाँले मिठो गीत रोज्नु भएको छ। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ र अहिलेको लागि भने हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि आउनेछौ तपाईँहरू भने हेलम्बा फेम।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि त फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 कार्यक्रम टक टू हेलम्बो। सुन्दै हुनुहुन्छ यति बेला सिन्धुपाल्चोक जिल्लाको सौताराबाट प्रसारण भइरहेको कार्यक्रम टक टू हेलम्बो। सुन्दै हुनुहुन्छ कार्यक्रम प्रस्तुता हाइसिंह तामाङ अनि प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला देश विदेशबाट हामीलाई सामाजिक सञ्जाल फेसबुकको पेज अनि मोबाइलको गुगल क्रोम अनि हेलम्बा एफएमको रेडियो सेट अनि मोबाइल सेट लगायतका अन्य विभिन्न वितीय माध्यम साथमा यति बेला तपाईँहरूले प्रोग्राम सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीत जस्तै नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, जुनसुकै विधाका गीतहरू पनि यो व्यवसायमा रोज्न पाउनुहुनेछ। त्यसको लागि भने कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 कल गर्दै जोडिन सक्नुहुनेछ। हामी तपाईँहरूको फोन कल लिँदैछौँ, तपाईँहरूसँग मिठो कुराकानी गर्दैछौँ। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, गुड आफ्टरनुन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, म लगायत हाम्रो हेलम्बा एफएमतिरको खबर एकदमै ठिकै छ। सिम्बो सिङ्गो परिवार हामी सबैजना ठिकै छौ, आरामै छौ भन्नुपर्छ। अनि सुनाउनुहोस् तपाईँले के कस्तो हुनुहुन्छ?
1: म एकदम आराम कुशल छु, ड्युटी गर्दैछु। अलिक मौसम चाहिँ अलिक गर्मी गर्मी छ, अरू त एकदम सब ठिकठाक छ भन्नुपर्छ। अनि हजुरको नस्ता भए पनि
0: हजुर एकदम एकदम पक्कै पनि खानपिन भएर नै कार्यक्रममा जोडेका हौ है। अब यो दिउँसोको समयमा सबै भइसक्यो भन्नुपर्छ। अनि तपाईँको के कस्तो भयो सुनाइदिनु होला।
1: हजुर मेरो पनि भइसक्यो भन्नुपर्छ, मेरो पनि नास्ता पनि भइसक्यो भन्नुपर्छ, सब ठिकठाक छ भन्नुपर्छ है त।
0: ए ल ठिकै छ। अनि सुनाउनुहोस्, अब आज त काममा मजाले व्यस्त रहनुहुन्छ होला?
1: हजुर काममा नै छु भन्नुपर्छ, 7 बजे छुट्टी हुन्छ। अब यस्तै त हो, ड्युटी के गर्ने, रुम जाने, खाना बनाउने, खाने, फेरि बिहान आउने, यस्तै हो, यसरी नै बितिरहेको दिनहरू भन्नुपर्छ है त।
0: हजुर हजुर, जो आफ्नो काम दिनचर्या चलिरहेको नै छ। ओके ल ठिकै छ। अनि आज कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ?
1: हुन्छ, आज मलाई यो बाबु पोगटेको यो लट्ठी चार्ज नगर मेरो मायामा भन्ने सङ्गीत प्ले गर्दिन।
0: लट्ठी चार्ज नगर मेरो मायामा है।
1: हजुर यो बाबु पोगटेको सङ्ग धेरै मनपर्छ, यो सङ्गीत प्ले गरिदिनुहोस् न आज है।
0: ओके ल हुन्छ, हामी तपाईँको रोजाइमा रहेको गीत बजाउनेछौँ। अनि गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ?
1: हुन्छ, आजको दिनमा गीत मार्फत सम्झिनु पर्दा हजुरलाई यति मिठो प्रोग्राम चलाउनुहुन्छ हजुरलाई भन्न चाहन्छु।
0: हजुर,
1: अनि त्यस्तै गरेर टेक्निसियनमा रहेर हजुरलाई सपोर्ट गर्नुहुनेलाई पनि शुभकामना गर्न चाहन्छु। अनि त्यस्तै गरेर केही मेरा मित्रहरूको नाम लिनु पर्दाखेरि हुनुहुन्छ भोजपुरतिर हुन्छ मिठी फिल्म राई, अनुसार बोनु दुर्गा प्रसाद, सौम्य कामलिङ राई, छेप्रिम राजेश राई, हरपल रोशी, टिम्पल सरिना गुरुङ, राज सले मगर, तिलु सानु याम्पो, तिलु याम्पो राई, केटिलतिर हुन्छ बहिनी स्मरिका, चेतुलतिर हुन्छ नवीन भाइ, अनि त्यस्तै गरेर हुन्छ उदयपुरतिर हुनुहुन्छ सोनिम राई, लेटाङतिर हुनुहुन्छ भावना कामलिङ राई, मधुपलातिर हुनुहुन्छ रमिला राई, कुवेततिर हुनुहुन्छ सुनिता कामलिङ, साथीलाई धेरै सम्झेको भन्न चाहन्छु। त्यस्तै गरेर सङ्कसापतिर हुनुहुन्छ रञ्जना बाइङ राई। त्यस्तै गरेर अहिलेको समयमा प्रोग्राम सुनेर बस्नु सम्पूर्ण साथीहरूलाई सुनेर मजाले मिलेर गर्नुहोला भन्दै हजुरबाट
0: ओके बाइ बाइ। साथी हुनुहुन्थ्यो यति बेला मलेसियाबाट हुनुहुन्थ्यो पीके राई हुनुहुन्थ्यो। सो उहाँले पनि अब साइमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। यो फोनको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। परदेशी साथीहरूले पनि हामीलाई यति बेला कल गर्ने क्रम एकदमै जारी नै छ। साथीहरूले हामीलाई व्हाट्सएप मार्फत कार्यक्रममा कल गर्नुहुने गर्दछ। र तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 सो नम्बरमा कार्यक्रममा कल गर्दै आउन सक्नुहुनेछ। र अहिलेको लागि भने हामी तपाईँहरूको माझमा एकदमै मिठो अनि रमाइलो गीत राख्छौं। गीतपछि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, यस्तै यस्तै मिठा मिठा अनि रमाइलो गीतहरू सुन्ने सुनाउने रमने रमाउने पालो तपाईँहरूको नै हो। यो व्यवसायमा कार्यक्रममा कल गर्नका लागि 9860255525 सो नम्बरमा कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला भन्न चाहन्छु। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर काभ्रेबाट त्रिसना माझी भन्नुभयो। हजुर त्रिसनाजी, अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? अनि सन्चै हुनुहुन्छ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि सुनाइदिनुहोस् आजको दिन कस्तो हुँदैछ? हजुर घर घर आइसे काम गरेर आजको दिन बिताउनुहुन्छ? ओके ल ठिकै छ। अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर शिरमा शिरफुला भन्ने बोलको गीत। ओके ल गीत राख्नेछौ, अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। ओके बाई बाई। साथी हुनुहुन्थ्यो त्रिसना माझी हुनुहुन्थ्यो, यति बेला हामीलाई फोन गर्नुभएको थियो, सो उहाँलाई धन्यवाद व्यक्त गर्दछु। र हामी यति बेला कमेन्ट तर्फ लाग्छौ, साथीहरूको मिठा मिठा अनि रमाइलो कमेन्टहरू बाँकी नै छ, सो साथीहरूको कमेन्टलाई पनि हामी लिनुपर्ने हुन्छ होइन। र यति बेला कमेन्ट गर्नुभएको छ, साथीको कमेन्टमा लेख्नु भएको छ उहाँले, हेलो दर्शन नमस्ते हजुर, म पनि प्रोग्राम सुन्दैछु हजुरहरूको आत्मीय प्रोग्राम, म ओहित हुने हजुरहरूलाई माया गर्ने कान्छो अति दन्जान राई भन्नुभएको छ, घर उदयपुर हाल काठमाडौँबाट, र साथीहरूलाई सम्झिनु पर्दा उषा किरण मुस्कान बान्तुवा मनकुमारी कान्छे गुलुङ दीपा मगर काली कमला वानेम मीडिया प्रेमी निर्मला वानेम त्यसै गरी राज घले मगर स्वर्णिम शेर्पा जेनी लिम्बु मेसिङ रेवत रमला साम्पाङ अस्मिता बान्तुवा रञ्जना बाहिङ राई पूर्णबहादुर थुलुङ राधिका अधिकारी त्यसै गरी पुष्पा अञ्जली राई र सरला राई दिनेश कार्की सहयात्री उमेश सन्झान राई रिमा थामी पूर्णिमा थुलुङ लगायत नाम छुटेको सबैजनालाई भन्नुभएको छ। सो मिठो कमेन्टको लागि अति दन्जान राईजीले पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट रहेको छ, नमस्ते गर्नुभएको छ सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते तपाईँले पनि शुभ दिन। अनि लेख्नु भएको छ प्रवासी भूमिबाट हजुर लगायत मेरो नामसँग चिर परिचित अपरिचित सम्पूर्णमा मिठो माया एवं सुमधुर सम्झना घर से मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर हाल भारतको हिमाञ्चलबाट जोडिएको जानकारी गराउँदछु। यसै कार्यक्रम मार्फत मेरो घर परिवार लगायतमा बसोबास र विशेषमा माया अनि सम्झना सबै सबैको लागि भन्नुभएको छ। कर्णप्रिय केसी संगीत हुनुहुन्छ यति बेला हामीलाई भारतको हिमाञ्चलबाट उहाँले रेडियो सुन्दै हुनुहुन्छ फेसबुक लाइभ मार्फत भनेर जानकारी गराउनु भएको छ। सो यति धेरै मायाको लागि धेरै धेरै धन्यवाद छ तपाईँले पनि। अनि लेख्नु भएको छ गुड आफ्टरनुन नमस्कार हजुर नेपाली नमस्ते सड्के सलाम प्रस्तुताज्यू भन्नुभएको छ यति बेला हामीलाई उदयपुरको चौदण्डीगढी नगरपालिका 8 बेल्टार राइसोकबाट हुनुहुन्छ फेसबुक लाइभमा हामीलाई अत्यन्तै माया गर्ने श्रोता हुनुहुन्छ टेक बहादुर पुमाजी हुनुहुन्छ, टेक बहादुरजीलाई पनि विशेष धन्यवाद छ अनि तपाईँलाई धेरै धेरै माया छ। अनि लेख्नु भएको छ स्वर्णिम राई हुनुहुन्छ मिस यू भन्नुभएको छ, तपाईँले पनि शुभ दिन अनि धेरै धेरै सम्झना छ। अनि अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ उहाँले, हेलो नमस्ते दाई, नमस्ते म सानु माया शेर्पा फ्रम सङ्खुवा सुभा र हाल भने कुवेतबाट प्रोग्राम सुन्दैछु, राज ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु कृष्ण तामाङको लागि र बहिनी मिडिया प्रेमी निमु शेर्पा दिलदुखी रिया सुरज राई तुम्छा राज बिराही काइला तीर्थ राई लिम्बु विजय अनुमोल छेत्री योगिनी मेहाङ लिम्बु रञ्जित राई स्वर्णिम शेर्पा जीवन फाबिन सपना तामाङ मोक्तान अस्मी सोताङ
सुस्मिता नसिरिङ, जुनिता चामलिङ राई, दिलिसा राई, दिल रुम्बाङ छ, सम्झना रुम्बाङ छ, अनि राई सफल आयुष, जनक रजली मगर अनि सुजन थापा लगायत सबैजनाको लागि भन्नुभएको छ। सानो माया शेर्पाजीलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो नमस्कार हजुर, साङ्गीतिक विवादन भन्नुभएको छ। नमस्ते, तपाईँले पनि साङ्गीतिक विवादन व्यक्त गरे। अनि म पाँच तर हिलेहाङ साथ घर भइहाल फिल्म स्टार डब्लु चोकोबाट शुक्र राज रसाइली हो भन्नुभएको छ। र अब बज्ने गीत मार्फत सम्झिनु पर्दाखेरि साथीहरूमा जीवन सहयात्री कमला रसाइली, प्रेमको आचार्य डिकेन्द्र सम्भामफे, अरूणा सम्भामफे, त्यसै गरी गोपाल भाइ चटपटे, मणिषा शेर्पा, गगन तेरथुमे, सुमिल लिम्बू, सन्चमाया केरुङ, तारा सुशंकर, विनिता दाहाल सुवेदी, मनमाया तिमसिना, रामकृष्ण कलयात्री, स्वर्णिम राई, मुना खड्का, सिम्पल सुप्रिया, कविता धनु, हरपल सरस्वता, राज घले, प्याकुले गीता, काली दिलु, हरिमाया कृष्ण भूपाल, अभागी सृजना, देवेन्द्र भीम खड्का, योगिन भीम घकाल, त्यसै गरी धनकुमार खाती, फूलमाया सेन्चुरी, सुहाङमा लिम्बु लगायत सबैजनालाई भन्नुभएको छ। र यो मिठो कमेन्टको लागि पनि शुक्रराज रसाइलीजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, उहाँले लेख्नु भएको छ, हेलो दादा नमस्ते, सेवा के छ हजुरको, खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ। मेरो खबर एकदम ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले एकदमै आशा गरे। र प्रोग्राम सुन्दैछु फिल्मबाट, र हाल भने कुवेतबाट जुनिता चामलिङ राई, र ह्याप्पी बर्थडे टु यु छोरा जन्तरे कृष्ण तामाङलाई भन्नुभएको छ। र यो मिठो कमेन्टको लागि धन्यवाद छ। अनि कृष्ण तामाङलाई हेलम बाथरुम होल युनिट सिंहको टिमको तर्फबाट जन्मदिनको अनगिन्ती शुभकामना। अनि अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ उहाँले, नमस्ते दर्शन, नमस्ते हजुर, आरामै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम आरामै छु, म पनि सुन्दैछु पोखराबाट, नाइस प्रोग्राम, मिस यु अल भन्नुभएको छ। जसबिन मगर्नी हुनुहुन्छ सो पोखराबाट, यति धेरै हामीलाई सुनेर साथ दिनुभयो, यो धेरै धेरै मायाको लागि यहाँलाई विशेष धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ, हेलो नमस्कार हजुर, म तीन जुरे मिडिया ग्रुपको सदस्य, तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ, र कार्यक्रम मार्फत सम्झिनु पर्दा साथीहरूमा देव बासकोटा, मनोज भुजेल, सुति आरती लिम्बु, लोकेन थिक्लेन लिम्बु, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला वाणिम, पूजा माधिम्बा लिम्बु, फूलमाया आङ्खेवाल लिम्बु, टिकराम सुनवार, त्यसै गरी मेनुका मुखिया लगायत सबै सबै साथीहरूको लागि अब बज्ने गीत सुनेर एकदम इन्जोय गर्नुहोला भन्दै छुट्टिन्छु, बाई बाई भन्नुभएको छ। कमल श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि हेलो दाई नमस्ते, के छ हजुरको खबर, म पनि प्रोग्राम सुन्दै र हेर्दैछु नि है भन्नुभएको छ। निशा थोकर हुनुहुन्छ, निशाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गरे। अनि अर्को साथीको कमेन्ट छ, हेलो जेजु नमस्ते, अनि गुड आफ्टरनुन, सन्चै हुनुहुन्छ नि भन्नुभएको छ। एकदम सन्चै आरामै छ, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भने मैले एकदमै आशा गरे। र आयम झक्का शुभम जन तामाङ फ्रम सिन्धुपाल चुक चौतारा स्याउली एकबाट भन्नुभएको छ। र जेजु मलाई चाहिँ तामाङ सिलो गुलाबी ओठ भन्ने तामाङ सिलो गीत राखिदिनुहोस् न है भन्नुभएको छ। हस् धन्यवाद छ, पक्कै पनि हामी समय सन्दर्भ अनुसार गीत राख्नेछौ। अनि लेख्नु भएको छ, दादु सिन्धु पाकिस्तानबाट हामीलाई कमेन्ट गर्नुभएको छ हफिज युनिस बाबरजीले, तपाईँले पनि धेरै धेरै धन्यवाद छ, अस्सलामु अलैकुम। र यो मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ। पाकिस्तानबाट हामीलाई दादु सिन्धा पाकिस्तानको राज्यबाट हामीलाई यो मिठो कमेन्ट गर्नुभयो, सो उहाँलाई पनि धन्यवाद छ। अनि अर्को साथीको कमेन्ट छ, गुड आफ्टरनुन, नमस्कार हजुर, म रामलाल सुमन मलेसियाको पेनाङबाट, अब बज्ने गीत मार्फत साथीहरूलाई मिस गर्नुपर्दा अप्सरा दाहाल, त्यसै गरी जमिनदारी इमान्दार बाबुको छोरो राई अनिता, पवित्र मीडिया प्रेमी निर्मला वाने, मनिषा कविता, अभिरमान मनिषा क्वारभन, सिम्पल बुद्ध मीडिया प्रेमी सम्झना, टिकाराम अन्जिता, संस्कृति कुमार, राज घले, सरस्वता फाबेन लगायत सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि गुड आफ्टरनुन सर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ। यति मिठो कमेन्टको लागि पनि मिलनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि गुड
नमस्ते हजुर, सबैजनाले मिस यु भन्नुभएको छ। भावना मगर हुनुहुन्छ, धन्यवाद छ उहाँलाई पनि। अनि हेलो, नमस्ते हजुर, नमस्ते आरजी केडी, सबैजनाको लागि मिठो सम्झना है भन्नुभएको छ। राज केडीजीलाई पनि धन्यवाद छ। अनि जीवन कार्की हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि मिस यु सबैजनालाई भन्नुभएको छ। राज पेकी हुनुहुन्छ, राईजी हुनुहुन्छ, पिके राईजीले पनि धन्यवाद छ। अनि अन्तिम कमेन्ट रहेको छ, हेलो दाई नमस्ते, म पनि सुन्दैछु काठमाडौँबाट, अस्मिता अब्लोन भन्नुभएको छ। मिठो कमेन्ट गरिदिनु भएकोमा हाम्रो अस्मिताजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथमा शुभ दिन व्यक्त गर्न चाहे, यो मिठो कमेन्टको लागि धन्यवाद छ। अनि मिस यु सबैजनाको लागि भन्नुभएको छ। संगीता सृष्टि रोलपाली कान्छी हुनुहुन्छ, हाम्रो संगीताजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि साथमा शुभ दिन, तपाईँको दिन पनि एकदमै शुभ रहोस्, यही कामना व्यक्त गर्न चाहन्छु। र अब भने हामी तपाईँहरूको माझबाट विदा हुनुपर्ने समय भइसकेको छ। यति बेला हाम्रो स्टुडियोको घड़ीमा दिउँसोको 1:55 गइसकेको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। भने हामीलाई फेसबुकको पेजबाट अत्यन्तै मिठा मिठा रमाइला कमेन्ट गर्नुहुने हाम्रो सम्पूर्ण श्रोता महानुभावहरूप्रति पनि हामी हार्दिक हार्दिक आभार व्यक्त गर्दै अन्तिम कमेन्टमा लेख्नु भएको छ, नमस्ते हजुर, नमस्ते सत्यकला इशार एण्ड हेभ अ नाइस डे टु माई अल फ्रेन्ड भन्नुभएको छ। रिमा थामीजीलाई पनि धन्यवाद छ यो मिठो कमेन्टको लागि। अनि आज जति पनि साथीहरूले हामीलाई कल गर्नुभयो, कल लागेन अनि कल उठेन भनेर उदास नहुनुहोला श्रोता, भोलिको बसाइमा तपाईँको कल अवश्य लाग्नेछ र अवश्य कल उठ्नेछ। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद छ, कमेन्ट गर्नुहुने साथीहरूलाई पनि हार्दिक आभार व्यक्त गर्दछु। भने यो दिउँसोको समयमा हामीसँग 1 घण्टाको अवधिभर प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबदास भाइ दिदी बहिनी लगायत सम्पूर्ण श्रोता महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आजको बसाइबाट भने प्राविधिक मित्र राघव तामाङसँगै म कार्यक्रम प्रस्तुता आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस्त, नमस्कार, शुभ दिन।

0: छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
1: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
0: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
2: 9849913 27।
3: एबा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5167-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
5: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म 89.6 मेगाहर्ज।

0: प्यारा नानी बाबु हो, आज हामी अङ्क गर्न सिक्छौ है। म भन्दै जान्छु, तिमीहरू पनि म सँगसँगै दोहोर्याउँदै आऊ है।
1: हुन्छ अमी।
0: एक
1: एक,
0: दुई
1: दुई,
0: तिन
1: तिन,
0: चार
1: चार,
0: पाँच
1: पाँच,
0: छ
1: छ,
0: सात
1: सात,
0: आठ
1: आठ,
0: नौ
1: नौ,
0: दस
1: दस।
0: स्याबास। ल फेरि भन भन।
1: एक दुई तिन चार पाँच छ सात आठ नौ दस।
0: स्याबास नानी बाबु हो, तिमीहरूले अङ्क गर्न त सिक्यौ, अब हामी त्यस अङ्कलाई उदाहरण सहित सिक्छौ है।
1: हुन्छ मिस।
0: एन्ड्रिक सँग एउटा स्याउ छ। गमलामा त दुईवटा फुल फुलेछन्। आहा, तीनवटा पुतली फुल माथि बसेछ। कुखुराले चारवटा अन्डा पारेछ। हेर त, यो पोखरीमा पाँचवटा माछा छन्। रेहान, एन्ड्री, सुसना, विनय, शिखा र उषा उनीहरू छ जना साथी हुन्। पोखरीमा सातवटा भ्यागुता रहेछ। निशाले रमेशलाई आठवटा कपी दियो। रुखमा नौवटा बादलहरू छन्। हामीसँग दसवटा औलाहरू छन्। स्याबास। लगन त